0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही भाद्र 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842255909 र 9842257।
5: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
0: यस ट्यान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भुरीगाउँ बजार, बर्दिया।
6: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
7: आज 2083 साल भदौ 11 गते बिहिबार, सन् 2026 अगस्त 27 तारिक, साउन शुक्ल पक्षको चतुर्दशी उपरान्त पूर्णिमा तिथि।
8: काया कैरन का साथ मा
9: किसान पाइप प्रोडक्ट्स प्राली,
8: राष्ट्र को शान किसान,
9: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
6: काया कैरन शुरू गरौं मुख्य मुख्य खबर का शीर्षकहरुबाट।
7: भीषण बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति, 1000 जना भन्दा धेरै सम्पर्क विहीन भएको आकलन, खोज र उद्धारको काम चल्दै।
6: बाढीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 MW बिजुली उत्पादन बन्द, उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा।
7: थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह।
6: बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले $18 अर्ब तिर्ने सम्झौता, किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै।
7: र टप एन्ड T20 श्रृंखलामा नेपालको लगातार दोस्रो जित।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC NAH भेटेनरी डाक्टर र कृषि तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
11: BSC AG तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
11: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89 महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ
3: काया कैरनमा अब खबरको सिलसिला भोटेकोशी त्रिशुली नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति गरेको छ चीन तर्फबाट 81 आएको बाढ़ीले रसुवाका 2 र नुवाकोटका आधा दर्जन भन्दा धेरै बस्ती नै बगाएको छ भने विद्युत भन्सार लगायतका संरचना ध्वस्त बनाएको छ यो प्राकृतिक महाविपत्तिमा 157 जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने 1,000 भन्दा धेरै सम्पर्क विहीन भएको आकलन छ बाढ़ीले रसुवागढ़ी नाकामा लगभग सबै संरचना ध्वस्त बनाउनुका साथै टिमुरे र स्याफ्रुबेसी बस्ती बगाएको गृह मन्त्रालयले जनाएको छ यस्तै नुवाकोटको बेत्रावतीमा ठूलो क्षति पुर्याएको छ भने त्रिशुली बजार देवघाट तथा बटार क्षेत्रसम्म क्षति पुगेको छ बाढ़ीले धादिङमा पनि भौतिक क्षति ठूलो पुर्याएको छ यसैबीच सरकारले खोज तथा उद्धार काम भइरहेकाले नातिन र समस्या परेमा सम्पर्क गर्न अनुरोध गरेको छ सरकारले गरिरहेको कामबारे हामीले गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेसँग जानकारी लिएका छौं
4: म सबैलाई नातिकन यहाँहरूलाई धैर्य धारण गर्न आग्रह गर्न चाहन्छु विशेष गरिकन यो बेलामा हामीले अब सतर्कता अप्नाउनु पर्नेछ परिवारजनका जुन साथीहरू हराइरहनु भएको अथवा कार्यरत कर्मचारीहरू हराइरहनु भएको विषयमा यहाँहरूबाट प्राप्त भएका सूचनाहरू चाहिँ यसैका लागि डेडिकेटेड भएको टिमले चाहिँ विश्लेषण गरिरहेको छ र सोही अनुसार हामी नेपाली सेना र निजी क्षेत्रका वायु सेवा कम्पनीहरूको माध्यमबाट खोज र उद्धार तथा राहतको लागि काम गरिरहेका छौं त्यसैले कसैको खोज उद्धार र राहतको विषयहरू छ भने यहाँहरूले चाहिँ विपद प्राधिकरणको एउटा पोर्टल छ सेतु sctusetu.ndrrma.gov.np क्लिक गरेर पनि यहाँहरूले आफ्नो विवरण भर्न सक्नुहुन्छ भने त्यस्तै गरिकन नेपाल प्रहरीको सय एनयुओसी अथवा डीओसी तपाईँ जुन जिल्लामा हुनुहुन्छ त्यहाँको 1, 2, 3, 4 पनि टिपाउन सक्नुहुन्छ हेलो सरकार हेलो गृहको कल सेन्टर 11-12 अथवा 98-5-13-60-63 पनि यहाँहरूले त्यो विवरणहरू उपलब्ध गराउनु भयो भने हामी सोही अनुसार चाहिँ खोजीको कार्यलाई चाहिँ व्यवस्थापन गर्छौं हामीले चाहिँ आज बिहानैदेखि अब नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गर्ने व्यवस्थाहरू मिलाएका छौं यसको लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरी स्थित चाहिँ नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूका ब्यारेकहरूमा चाहिँ क्याम्पहरू स्थापना गर्ने र सोही अनुसार चाहिँ घाइतेहरूलाई तत्काल आवश्यक पर्दाखेरि त्यहाँ तत्काल उद्धार गर्नुपर्ने विषय र प्लस उहाँको त्यो सेभेरिटीको अनुसार वर्गीकरण गरेर नजिकको अस्पताल या काठमाडौँ ल्याउने गरी व्यवस्थापन मिलाएको कुरा मात्र मलाई जानकारी गराउन चाहन्छु
3: उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। हिजो बिहान चीन तर्फबाट एक्कासी आएको भीषण बाढ़ी रसुवाको भोटेको सिउँदै त्रिशुली नदीमा मिसिँदा नदी तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको हो। नेपालमा भोटेकोशी नामका दुईवटा नदी छन्, एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ। हिजोको बाढ़ी रसुवाको भोटेकोशी नदीमा आएको हो।
5: यसैबीच भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र रासोपाले 50 लाख दिने हिजो नै जनाइसकेका छन्। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री सोनिम वाग्लेलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिनुभएको छ। यस्तै गैर आवासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा हिजो बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढ़ी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सकीय टोली परिचालन गरिने निर्णय गरेको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा 1 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको फोनमा कुराकानी सम्भव भएसम्म सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै भारतीय विदेश मन्त्री एस जयशंकरले विनाशकारी बाढ़ीका बेला नेपाललाई सहयोग गर्न 10 टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाएको बताउनु भएको छ। हिजो बेलुकी नै भारतले पठाएका केही राहत सामग्री आइसकेका छन्। चीनले पनि तत्काल आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चीनिया राजदूत चाङ माओ मिङले सहयोग प्राप्त गर्ने प्रक्रिया शुरू गर्न आग्रह समेत गर्नुभएको छ। अमेरिकाले पनि नेपाललाई सहयोग गर्न आफू तत्पर रहेको जनाएको छ। यसैबीच राष्ट्रपा सचिवालय बैठकले बाढ़ी प्रभावित क्षेत्रमा 50 लाख सहयोग गर्ने निर्णय गरेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित नागरिकलाई आश्वस्त पार्दै सरकार संकटको यो घड़ीमा साथमै रहेको बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिपछि देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाईहरूले भोग्नु परेको पीड़ा र गुमाएका क्षति सानो छैन, तर म विश्वास दिलाउन चाहन्छु यो कठिन घड़ीमा तपाईहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सबै साधन र स्रोतका साथ तपाईहरूकै साथमा छ। बाढ़ी प्रभावित नागरिकको उद्धार राहत पुनर्स्थापनाका लागि सरकारले आर्थिक सहयोगको अपील गरेको छ। विपदको यस घड़ीमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रूपमा पुननिर्माण तथा पुनर्स्थापना कार्य अघि बढ़ाउन ठूलो स्रोत साधनको आवश्यकता पर्छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसारको आर्थिक सहयोग दाखिला गर्न सबैमा आग्रह गरेको छ। काया कैरनमा बाढ़ीसँग सम्बन्धित थप खबर बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।
2: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333 493-555।
11: भर्ना खुल्यो।
12: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
13: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
12: फोन नम्बर 01-5670-924-5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: NBL अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले भीषण बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति 1000 जना भन्दा धेरै सम्पर्क विहीन भएको आकलन खोज र उद्धारको काम चल्दै लगायतका खबर प्रस्तुत गर्यौं.
5: अब बाँकी खबर रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ. महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन. नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ. नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ. नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ. त्यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ. बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ.
4: बाढ़ीका कारण सड़क पुल लगायत भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित बनेका छन्. बाढ़ीले 19 वटा मोटरेबल पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ. सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार बाढ़ीले रसुवा नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पक्की पुल बगाएको छ. धादिङमा फुर्के खोला पुल बगाएपछि सदरमुकाम धादिङ बेसी पृथ्वी राजमार्ग तथा मुख्य शहरसँग सम्पर्क विच्छेद भएको छ. बाढ़ीले फुर्के खोला पुल सहित घाट बेसी जहरे जिन्टेटार र गल्छी गाउँपालिका र नुवाकोट जोड्ने पुल गरी 5 वटा पक्की पुल र 4 वटा झोलुङ्गी पुल बगाएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिनुभयो. बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ. बाढ़ीका कारण 431 मेगावटका 12 वटा जलविद्युत आयोजना बन्द भएका छन्. सञ्चालनमा रहेका जलविद्युत आयोजना प्रणालीबाट बाहिरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ. बाढ़ीका कारण प्रसारण लाइन तथा वितरण लाइनमा क्षति पुग्दा रसुवामा पूर्ण रूपमा बिजुली अवरूद्ध भएको छ. नुवाकोट धादिङ र गोर्खामा बिजुली आंशिक अवरूद्ध भए पनि केही ठाउँमा पुनः सञ्चालनमा भइसकेको प्राधिकरणले जनाएको छ. अहिले दिनको 2500 मेगावट हाराहारी माग रहेकाले निर्यातमा समस्या पर्ने भए पनि आन्तरिक मागमा कुनै समस्या नपर्ने प्राधिकरणले जनाएको छ. 450 मेगावट बिजुली उत्पादन बन्द भएको छ भने 40 किलोमिटर सड़क क्षतिग्रस्त भएका छन्. 24 वटा पुल बगेका छन्.
5: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र परिचालन गरेको छ. भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको उपचार तथा उद्धारका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ. मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पताललाई तयारी अवस्थामा राखेको छ भने प्रभावित क्षेत्रमै प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्य कर्मी औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाएको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रामा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो. सचिव डाक्टर देवकोटाले कुरा गर्दै ती अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाएको समेत बताउनु भएको छ. ट्रामा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर, पाटन, सिभिललाई तयारी अवस्थामा राखेका छौं. उहाँले भन्नुभयो अस्पतालमा आकस्मिक टोलीदेखि अपरेशन गर्नेसम्मको व्यवस्था गरिएको छ. उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ. गोर्खापत्रमा खबर छ.
4: सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरकारवालालाई आग्रह गरेको छ। रसुवा भएर बहने भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सृजित संवेदनशील अवस्थालाई ध्यानमा राखेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति निकालेर अति आवश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन उद्योगिक तथा व्यवसायिक फर्मलाई आग्रह गरेको हो। साथै विभागले विपदको समयमा बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्न कड़ा निगरानी गरेको पनि जानकारी गराएको छ। विभागका निर्देशक अनिल किराँतीले विपदको कठिन घड़ीमा प्रभावितलाई पहिलो प्राथमिकतामा राखेर खाद्यान्न, औषधि तथा उपचार सामग्री सहज रूपमा उपलब्ध गराउन सहयोगी व्यवसायी र आम उपभोक्तालाई आग्रह गर्नुभएको छ। जोखिमयुक्त ठाउँमा रहेका बस्ती, पसल तथा गोदामलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरणका लागि स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरी अत्यावश्यक वस्तुका आपूर्ति र वितरण कार्यलाई व्यवस्थित बनाउन समेत उहाँले सबैसँग आग्रह गर्नुभएको छ। यस संवेदनशील समयमा केही व्यक्ति वा संस्थाले कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने वा गुणस्तरहीन वस्तु बिक्री गरी उपभोक्ताको अधिकार हनन गर्न सक्ने प्रति विभागले सचेत गराएको छ। यस्ता गैर कानूनी क्रियाकलाप रोक्न विभाग र स्थानीय प्रशासनबाट बजारको निरन्तर निगरानी र अनुगमन भइरहेको समेत विभागले स्पष्ट पारेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। किस्पाङ पाँच नयाँपुल नुवाकोटमा रहेको त्रिशुली त्रिवीमा कार्यरत 32 वर्षीय सुरेश श्रेष्ठ बिहान 9 बजे विद्युत आयोजना निर्माण स्थलबाट निस्कदा बाढ़ी आउने कुनै संकेत पाउनु भएको थिएन। झण्डै 3 किलोमिटर मुनि ढुंगे बजारतर्फ नपुग्दै बाढ़ीले पछ्याएको दृश्य देखेपछि उहाँ सहकर्मी गणेश प्रसाईसँगै उकालो लाग्नुभयो। बाढ़ीको दृश्य र आवाजले त्रसित बनेका उहाँहरू दुवैजना झण्डै 4 किलोमिटर बनैवनको यात्रा गरेपछि बट्टार बजार आइपुग्नुभयो। उहाँहरू दुवैजना त्रिशुली त्रिवीमा कार्यरत अन्य सहकर्मीको अवस्था बुझ्न विदुरमा रहेको श्री नम्बर 1 मैथली ब्यारेक अगाडि दिउँसो 1 बजेसम्म नै पर्खिनु भएको थियो, तर बेलुकी 7 बजेसम्म पनि उहाँहरूको आशाका कुनै खबर आएनन्। 4 दर्जन भन्दा बढ़ी व्यक्ति राति झण्डै 8 बजेसम्म ब्यारेक अगाडि सम्पर्कमा नरहेका आफन्त तथा परिवारजनबारे नेपाली सेनाका अधिकारी समक्ष जानकारी गराइरहेका थिए। मैथली ब्यारेकका अनुसार त्रिशुली बजार वरिपरिका क्षेत्रबाट हिजो बेलुकी 6 बजेसम्म 39 जनाको उद्धार गरिएको छ। उनीहरूको गणमै प्राथमिक उपचार गरिएको छ। सघन उपचारको आवश्यकता भएकालाई काठमाडौँ पठाइएको खबर गोर्खापत्रमा छ।
4: अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बाल बालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो। सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन। बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीशले हिजो सम्झौतालाई स्वीकृति दिए बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। मेटाका अनुसार सम्झौता अन्तर्गतको रकम 10 वर्षको अवधिमा वार्षिक किस्तामा तिरिनेछ। सम्झौता अनुसार मेटाले किशोर किशोरीको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था लागू गर्नुपर्नेछ। मध्यरातदेखि बिहान 6 बजेसम्म नाइट मोड स्वतः सक्रिय हुनेछ। विद्यालय समयमा बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म सूचनाहरू म्युट हुने स्कूल मोड पनि लागू गरिनेछ। किशोर किशोरीले लगातार 15 मिनट सामाजिक सञ्जाल गरेपछि चेतावनी देखाइनेछ भने कुल प्रयोग समय 60 र 90 मिनट पुगेपछि थप सूचना दिइनेछ। प्रयोगकर्ताले एल्गोरिदममा आधारित नभएको फिड रोज्न तथा भिडियोको अटो प्ले बन्द गर्न सक्ने व्यवस्था पनि गरिनेछ। कम्पनीले सम्झौता मार्फत आफ्ना प्लेटफर्महरूलाई किशोर प्रयोगकर्ताका लागि थप सुरक्षित बनाउने उपायहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ।
5: अब खेल खबर। कप्तान कुशल भुर्तेलको अलराउण्डर प्रदर्शनमा नेपालले अस्ट्रेलियामा चलिरहेको T20 श्रृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटरीलाई 4 विकेटले पराजित गर्यो। डार्बिनको मरारा क्रिकेट मैदानमा एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गर्यो। नेपालका कुशल भुर्तेलले सर्वाधिक 61 रनको योगदान दिएका छन्। उनले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गरे। यसै गरी पवन सराफले अभिजित 29, मयन यादवले 21 र लोकेश बमले 12 रन बनाएका छन्। त्यसैगरी टस हारेर ब्याटिङको निम्ति पाएको एसीटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रनको युक्तल तयार पारेको थियो। एसीटीका डिलन हन्टरले 44, त्यसै गरी अंश तिवारी र कप्तान निक ब्रोयसले 19 तथा जेक स्मिथले 14 रन बनाए। नेपालका भुर्तेलले 3, युवराज खत्रीले 2 तथा साहब आलम, पवन सराफ र विभिन खत्रीले 1-1 विकेट लिए। जितसँगै नेपालले 4 खेलमा 4 अंक जोडेको छ। 4 खेलमा पराजित एसीटी अंक भिन्छ। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 तथा बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले नेपालले हार बिहोरेको थियो। यस्तै नेपालले आज किङ्समेन एकाडेमीसँग खेल्दैछ।
4: काया कैरनमा अब केही खबर।

0: संक्षेपमा गए राति देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा कैलालीमा सबैभन्दा बढ़ी 67.4 मिलिमिटर पानी परेको छ। अरू क्षेत्रको तुलनामा मध्य प्रदेशमा कम पानी परेको छ। पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढ़ी वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग, बागमती र गण्डकी प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा नुवाकोट हुँदै बहने भोडे कोशी नदीमा हिजो बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताउनु भएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, विभेदको यस घड़ीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनैतिक दल, सामाजिक संस्था, सुरक्षा सहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु।
0: मुख्य दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई बाढ़ी पीड़ितको लागि राहत तथा उद्धारको काममा खटाएका छन्।
1: तिब्बतको चीन नेपाल सीमा क्षेत्रमा रहेका गाउँहरूमा पहिरो जाँदा ठूलो संख्यामा मानवीय क्षति भएपछि चीनिया राष्ट्रपति शी जिनपिङले बेपत्ता मानिसहरूको खोजी र उद्धारका लागि सम्भव भएसम्मका सबै प्रयत्न गर्न निर्देशन दिनुभएको छ।
0: र रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको भीषण बाढ़ीले बैंक तथा वित्तीय क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको आकलन गरिएको छ। नुवाकोट रसुमा गरी बैंक तथा वित्तीय संस्थाका 18 शाखा पूर्ण रूपमा क्षति भएको राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभयो। काया कैरनमा अब पालो उखानको
1: आपदमा हिम्मतले काम लिनुपर्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति, 1000 भन्दा धेरै सम्पर्क विहीन भएको आकलन, खोज र उद्धारको काम चल्दै,
0: बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा,
1: थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह,
0: बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता, किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै,
1: र टप N20 श्रृंखलामा नेपालको लगातार दोस्रो जीत।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेलामा पनि भ्यूज र डलर कमाउनको लागि जे पनि गर्ने प्रवृत्ति भएका मान्छेसँग यो कार्टुन सम्बन्धित छ। यहाँ बाढ़ीले डुबाएको बस्तीको दृश्य छ। क्यामेरा बोकेर पुगेका एकजना मान्छे कम्मर पानीमा उभिरहेका पीड़िततिर क्यामेरा फर्काएर भन्दैछन्, यस्तो डुबाईले नि कहाँ भ्यूज आउँछ र भने अलि चुर्लुम्मै डुब्नुहोस् न। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गरौं। नमस्कार।

0: महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म 157 जनाको शव फेला, झण्डै 1000 जना बेपत्ता।
1: कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा, 15 महिना मुनिका 36,000 बढी बाल बालिकाहरू खोपको पहुँचमा।
0: जेनजी आन्दोलन सम्बन्धी पूर्ण अनुसन्धान प्रतिवेदन तत्काल सार्वजनिक गर्न 20 नागरिक तथा मानवाधिकार सम्बन्धी संस्थाको माग।
1: र टप एन्ड T20 श्रृंखलामा नेपाल एको लगातार दोस्रो जीत, कुशल मल्लको उत्कृष्ट प्रदर्शन। हिमाल पहाड तराई जोड्छौं सबैलाई, बिहान 6:30 भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 157 जनाको ज्यान गएको छ। प्रहरीले दिएको जानकारी अनुसार रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको हो। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 20 जनाको त्रिविशेष अस्पताल महाराजगंजमा, 4 जनाको ट्रमा सेन्टरमा, 3 जनाको वीर अस्पतालमा, 1 जनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ भने 3 जनाको नर्विक अस्पतालमा र 9 जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ। बाढ़ीका कारण झण्डै 1000 जना अझै बेपत्ता रहेको अनुमान गरिएको छ। बेपत्ताहरूको खोजी र उद्धारको काम भइरहेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले रसुवा र नदी नुवाकोटमा जनजनको ठूलो क्षति पुगेको छ। हिजो बिहान चीनतर्फबाट 81 आएको भीषण बाढ़ी रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा मिसिँदा नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको हो। नेपालमा भोटेकोशी नामका दुईवटा नदी रहेका छन्। एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा पर्दछ भने अर्को रसुवामा पर्दछ। सिन्धुपाल्चोकको भोटेकोशी सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी नदी प्रणालीको हिस्सा बन्न पुग्दछ। अर्को रसुवाको भोटेकोशी नदी तिब्बतबाट आउने केरुङ खोला र हेल्दे खोला रसुवा गढी क्षेत्रमा मिलेपछि नेपालमा भोटेकोशी नामले चिनिन्छ। यी नदी पछि त्रिशुली नदीमा मिसिन्छ। हिजोको बाढ़ी रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हो।
1: हिजो आएको भोटेकोशी नदीको बाढ़ीले 3 जिल्लामा ठूलो मानवीय क्षति र अरबौंको नोक्सानी गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको नेपाल प्रहरीले बताएको छ। रसुवा धादिङ नुवाकोट जिल्लाका नदी किनाराका बस्तीमा ठूलो क्षति पुर्याएको छ। कतियौं बस्तीहरू समेत बगाएको छ। बस्ती नै बगाउँदा कतिपय मानिसको अवस्था के छ भन्ने अझै यकिन भइसकेको छैन। सयौं मानिसहरू हराइरहेको सूचना समेत आइरहेको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार विभिन्न ठाउँमा शवहरू भेटिने क्रम जारी रहेको बताइएको छ। हालसम्म 157 जनाको शव फेला परिसकेको छ। बेपत्ता हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारीदेखि विभिन्न विद्युत आयोजनामा काम गर्ने व्यक्तिहरू पनि रहेका छन्। नेपाल प्रहरीले अहिलेसम्म 28 जना प्रहरी कर्मचारीहरू सम्पर्कमा नरहेको बताएको छ। बाढ़ीबाट घाइते भएकाहरूमध्ये 20 जना त्रिवी अस्पताल महाराजगंजमा काठमाडौँ उपचार भइरहेको छ भने अन्य विभिन्न ठाउँमा उपचार समेत भइरहेको बताइएको छ। सम्पर्क विहीन भएकाहरूको आज बिहानैबाट खोजी तथा उद्धार कार्यको शुरू भएको बताएको छ। रसुवा बाढ़ीका कारण सम्पर्क विहीन भएका पर्यटक 403 पुगेको बताएको छ। नेपाल पर्यटन बोर्डका अनुसार 341 जना विदेशी र 62 जना नेपाली पर्यटक सम्पर्क विहीन भएका छन्, जसमध्ये 203 पुरूष र 200 महिला रहेको बताएको छ। सम्पर्क विहीन हुनेमा सबैभन्दा धेरै भारतीय रहेको बताएको छ। यसैबीच सरकारको प्रारम्भिक अनुमान अनुसार बाढ़ीले अर्थतन्त्रमा 2 खर्ब माथिको क्षति बनाएको बताएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सारका अनुसार पूर्वाधार क्षेत्रमा मात्रै 2 खर्ब भन्दा माथिको क्षति भएको अनुमान गरिएको छ। उहाँले बाढ़ी पूर्वानुमान व्यापक क्षति भएको र सरकारले पुल र सड़क निर्माणलाई प्राथमिकता दिने बताउनु भएको छ। बाढ़ीले सड़क र पुल बाहेक ऊर्जा र पर्यटन क्षेत्रमा अकल्पनीय क्षति समेत बनाएको छ। विपद जोखिम प्राधिकरणका अनुसार 30 पक्की पुल र 45 झोलेङ्गे पुल समेत बगाएको बताएको छ। विभिन्न क्षेत्रमा बाढ़ी पहिरोको वितम्बाका कारण सड़क राजमार्गका मुख्य सड़कसम्म सम्पर्क समेत टुटेको छ। भीषण बाढ़ीका कारण 6 विद्युत प्रसारण लाइन समेत अवरूद्ध भएपछि समस्याग्रस्त भएको छ। सरकारले बाढ़ी प्रभावित 3 जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। ती जिल्लामा मानवीय र भौतिक लगायतका सहयोग गर्नका लागि सरकारले अपील समेत गरेको छ। कतिपय दात्री निकायले नेपाललाई बाढ़ीमा सहयोग गर्ने घोषणा गरेका छन्। भारतले 10 टन मानवीय सहायता सामग्री स्वरूप नेपाल पठाएको छ भने चीनले पनि त्यही अनुसारको सामग्री नेपाल पठाउन लागेको समेत बताएको छ।
0: यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालका बाढ़ी पीड़ितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सड़क विभागले बाढ़ी र पहिरोका कारण त्रिशुली नदी करिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा 19 पुलहरू क्षतिग्रस्त अवस्थामा रहेको जनाएको छ। बाढ़ीले विभिन्न खण्डमा गरी कम्तीमा 40 किलोमिटर सड़क पूर्ण वा आंशिक रूपमा भत्काउनका साथै बगाएको छ। यो ठूलो क्षतिका कारण त्यस क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प हुन पुगेको छ। ती क्षेत्रमा हिम पहिरो खसेपछि भुटेकुसे नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा ठूलो बाढ़ी नेपाल प्रवेश गरेको हुन सक्ने चिनिया विज्ञ टोलीको प्रारम्भिक अनुमान रहेको छ। विपद विज्ञ वसन्त राज अधिकारीले चिनिया वैज्ञानिकहरूले तिब्बत क्षेत्रमा भएका भौगर्भिक गतिविधिको नजिकबाट विश्लेषण गरिरहेको भन्दै केही समयमा यसको कारण खुल्ने बताउनु भएको छ।
1: कर्णाली प्रदेशका 15 महिना मुनिका 36,000 बढ़ी बाल बालिकाहरू खोपको पहुँचमा आएका छन्। कर्णालीका 10 जिल्लामा यो उमेर समूहका 36,184 बाल बालिकाहरूले पाउनुपर्ने सम्पूर्ण खोपहरू पाइसकेका बताइएको छ। सबै खोपको पहुँचमा आएपछि स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो। निर्देशनालयका निर्देशक डाक्टर रविन खड्गाले कर्णालीमा 1,446 खोप केन्द्रबाट वडा पालिका जिल्लामा ती उमेर समूहका बाल बालिकालाई खोप लगाएपछि प्रदेशलाई नै पूर्ण खोप युक्त प्रदेश घोषणा गरिएको जानकारी गराउनुभयो। उहाँले 15 महिना उमेर पुगेका सबै बाल बालिकालाई पाउनुपर्ने सबै खोपहरू पाएको र 23 महिनासम्म खोपको पहुँचमा बाल बालिकालाई पनि खोप लगाइएको उल्लेख गर्नुभयो। उहाँले यो अवधिमा घर घरमा खोप लगाउन छुटेका बाल बालिकाहरूको खोज पत्ता लगाएर खोपको पहुँचमा ल्याइएको समेत बताउनु भएको छ। कर्णालीमा कुनै पनि खोप नलगाएका 25 र खोप लगाउन छुटेका 598 बाल बालिकाहरू पत्ता लगाएको हुँदा उनीहरूलाई पनि खोपको पहुँचमा ल्याइएको निर्देशक खड्काले बताउनुभयो। प्रत्येक पूर्ण खोप युक्त प्रदेश घोषणा गर्दै यसलाई दिगोपना पनि कायम राखिने प्रतिबद्धता उहाँले जनाउनुभयो। कार्यक्रममा सामाजिक विकास मन्त्री जितबहादुर मल्लले कर्णालीका विभिन्न बाल बालिकाका सबै खोप पहुँचमा आउनु खुशीको कुरा भएको भन्दै पूर्ण खोप प्रदेश बनाउने भूमिका खेल्ने सबैलाई धन्यवाद दिनुभएको छ। उहाँले खोप कार्यक्रम सरकारको प्राथमिकतामा परेको र लगानी पनि धेरै गरेको हुँदा बाल बालिकाले सबै खोप पाउनु भन्नेको भने निरोगी भएको बताउनु भएको छ। सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले प्रदेशका स्वयंसेविकादेखि डाक्टरहरूसम्मको अथक योगदान र अन्य सरकारवाला क्षेत्रको सहयोगले कर्णालीले पूर्ण खोप युक्त प्रदेश घोषणा गर्न सफल भएको बताउनुभयो। खोपले सबै बाल बालिकालाई निरोगी बनाउनु हुँदा खोप कार्यक्रम प्रति थप संवेदनशील हुन उहाँले अपील गर्नु भएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: तपाईलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको कुखुराको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-35-582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: होइन पाकै आयो चाहिँ, लौ आयो आयो भन्दैछौ त, के आयो?
9: हो त नि रेडियो टाइगर आयो।
10: यो हो रेडियो टाइगर 79.2 MHz, गर्जन सस्नदै बाग्छी।
11: डाक्टर प्रवीण योगी,
12: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही भदौ 13 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटीघरको क्यान्सरको जाँचका साथै पाटीघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार, साथै बाजुगनको पनि उपचार सेवा उपलब्ध छ।
14: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
15: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
16: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले भुटेकोशी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 157 जनाको शव फेला, झण्डै 1000 बेपत्ता, कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपन प्रदेश घोषणा, 15 महिना मुनिका 36,000 बढ़ी बाल बालिकाले खोपको पहुँचमा लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। राष्ट्रिय मानव अधिकार आयोगले 2082 भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन सम्बन्धी तयार पारेको पूर्ण अनुसन्धान प्रतिवेदन तत्काल सार्वजनिक गर्न इन्चेक कर्णाली प्रदेश लगायत अधिकारको क्षेत्रमा कार्यरत 20 नागरिक तथा मानव अधिकार सम्बन्धी संस्थाले माग गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेत मार्फत 2083 भदौ 10 गते आयोगका अध्यक्ष तब बहादुर मगरलाई ज्ञापन पत्र बुझाउँदै ती संस्थाहरूले आन्दोलन सम्बन्धी आयोगको पूर्ण अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। आयोगले 2083 साल जेठ 13 गते आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लंघन सम्बन्धी अनुसन्धानका आधारमा नेपाल सरकारलाई विभिन्न सिफारिश गरेको थियो। आयोगका अनुसार आन्दोलनका घटनाबारे गठित अनुसन्धान समितिले अनुसन्धान सम्पन्न गरी आयोगमा प्रतिवेदन पेश गरेको थियो, तर आयोगले सार्वजनिक गरेको संक्षिप्त विवरणको घटनाको समग्र अनुसन्धान, प्रमाणको विश्लेषण, जिम्मेवारी निर्धारण तथा निष्कर्षका आधारबारे पर्याप्त जानकारी नदिएको भन्दै नागरिक समाज संस्थाहरूले पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। अनुरोध पत्रमा पूर्ण प्रतिवेदन सार्वजनिक नगर्दा घटनाको सत्य तथ्य, अनुसन्धानको आधार र आयोगका निष्कर्षबारे आम नागरिकमा अन्यल रहेको उल्लेख गरिएको छ। लोकतान्त्रिक शासन व्यवस्थामा स्वतन्त्र संवैधानिक निकायबाट भएको अनुसन्धानको पूर्ण विवरण सार्वजनिक हुनु, पारदर्शिता, जवाबदेहिता, पीड़ितको न्यायको अधिकार र सत्यको भएको पनि बताउनु भएको छ। इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले मानव अधिकारको गम्भीर घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक हुनु नागरिकको जान्न पाउने अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनु भएको छ। आयोगले लामो समय लगाएर अनुसन्धान गरेको र पूर्ण प्रतिवेदन तयार भएको कुरा सार्वजनिक भइसकेको छ। राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापाले आयोगले जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान सम्पन्न गरी आयोगको निर्णय अनुसार सरकारलाई सिफारिश गरिसकेको बताउनुभयो। संचार माध्यममा प्रकाशित विवरण अनुसार प्रतिवेदन करिब 600 पृष्ठको रहेको छ।
1: घर घरमै शुद्ध खाने पानीको धारा पुगेपछि सल्यानको कालीमेटी गाउँपालिका 5 खैरावासी खुक्का स्थानीय खुशी भएका छन्। कालीमेटी गाउँपालिका 5 खैरालाका 35 घरदोरीमा घर घरमै शुद्ध खाने पानीको धारा पुगेको हो। 36,62,928 रूपियाँको लगानीमा निर्माण सम्पन्न भएको एक घर एक धारा शुद्ध खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीयवासीको लामो समयदेखिको खानेपानीको समस्या समाधान भएको छ। खैरावासीको लामो समयदेखि जुम खोलामा बग्ने पानी पिउँदै आएका थिए। कालीमेटी गाउँपालिका वडा नम्बर 5 अध्यक्ष टोप बहादुर कार्कीकुले योजनामा स्थानीयको 8,88,000 बराबरको सर्वदान समेत भएको बताउनु भएको छ।
0: मुगुको छयाना तारा नगरपालिका 5 रहेको तालचा विमानस्थलबाट बग्ने पानीको उचित व्यवस्थापन नहुँदा सर्वसाधारणले शास्ति खेप्नु परेको गुनासो गरेका छन्। सदरमुकाम नजिकैका 12 बस्ती हुँदै जुम्ला जोड्ने बुका खोला अझै प्राथमिकतामा पर्न नसकेको स्थानीयको गुनासो छ। विमानस्थलबाट बग्ने पानीको व्यवस्थापन नहुँदा छयाना तारा नगरपालिका 4 स्थित बुका खोलामा पानीको बहाव बढ्ने गरेको छ। हरेक वर्ष वर्षायाममा पानीको बहावले 100 हेक्टर खेतीयोग्य जमिन कटान गर्नुका साथै सड़कमा समेत बगाउने गरेको स्थानीयले बताएका छन्। वर्षायाममा बुका खोलामा पानीको बहाव बढ़ेर सड़क अवरूद्ध हुँदा विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा अपाङ्गता भएकालाई आवतजावतमा शास्ति हुने गरेको छ। छायानाथारा नगरपालिका 6 ज्येष्ठ नागरिक लोगिया एडीले पानीको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायले पर्याप्त ध्यान नदिँदा स्थानीयले हरेक वर्ष वर्षायाममा समस्या भोग्दै आएको बताउनुभयो। वर्षा शुरू भएपछि तालचा विमानस्थलबाट आउने पानीको बहाव बढ़ेर सड़क बगाउने र ठाउँ ठाउँमा बाटो अवरूद्ध हुने भएकाले दैनिक विद्यालय आवतजावतमा समस्या हुने गरेको छ। उहाँले सामान्य अवस्थामा पनि जोखिमपूर्ण मानिने बाटो वर्षायाममा झनै कठिन हुने गरेको बताउनु भएको छ।
1: कर्णालीको हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रका किसान न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। जिल्लामा उत्पादित वस्तुको मूल्य निर्धारण गरिएको भए पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न थालेका हुन्। विगतका वर्षमा स्याउ बिक्री नभई बाँदर र किराले खाने गरेको भए पनि यस वर्ष नपाक्दै स्याउ बिक्री गर्न थालिएको अदानचोली गाउँपालिका 5 किसान बीरबल सिंहले बताउनुभयो। दैनिक हेरालो राख्न नसक्दा बाँदरले स्याउ नष्ट गर्ने गरेकाले नपाक्दै बेच्नुपर्ने बाध्यता भएको उहाँको भनाइ रहेको छ।
0: बाँकेको कोलपुर 11 स्थित शान्तिनगर क्षेत्रबाट विस्थापित भएको 3 महिनापछि फर्केका बासिन्दा र कोलपुर नगरपालिका बीच दुईबुधे सहमति भएको छ। 2083 साल वैशाख 26 गते डोजर लगाएर हटाइएका विस्थापित पुनः उही ठाउँमा आएर पाल टाँगेर बस्न थालेपछि संघर्ष समिति र नगरपालिका बीच छलफल भएको हो।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
17: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053000450।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँसिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी

0: गैराती देशका विभिन्न ठाउँमा मध्यदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा कैलालीमा सबैभन्दा बढी 67.4 मिलिमिटर वर्षा भएको छ। अन्य क्षेत्रको तुलनामा मध्य प्रदेशमा भने कम वर्षा भएको छ। पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिम क्षेत्रमा बढ़ी वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली, कोशी, सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका ठाउँ, त्यस्तै बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने भोलिसम्म नै यी प्रदेश सहित देशका विभिन्न ठाउँमा वर्षाको गतिविधि सक्रिय रहने महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम तथा बाढ़ी सम्बन्धी सूचना नियमित रूपमा हेर्न, ठूलो वर्षाका बेला अनावश्यक यात्रा नगर्न, नदी खोला तथा कमजोर पुल आसपास नजान र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
1: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। कप्तान कुशल भुर्तेलको अलराउण्डर प्रदर्शनमा नेपाल एले अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी20 श्रृंखला अन्तर्गत लगातार दोस्रो जीत दर्ता गरेको छ। नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटोरियन एसीटीलाई 4 विकेटले पराजित गरेको हो। ड्रामिनको मरारा क्रिकेट मैदानमा दिएको 144 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गरेको हो। नेपालका कुशल भुर्तेलले सर्वाधिक 61 रनको योगदान गर्दा उनले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गरेका हुन्। यसै गरी पवन सराफले अभिजित 29, मयम यादवले 21 र लोकेश पमले 12 रन बनाएका हुन्। टस हारेर ब्याटिङको निम्तो पाएको एसीटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रनको योगफल तयार पारेको हो। नेपालका कुशल भुर्तेलले 3, युवराज खत्रीले 2 तथा साहब आलम, पवन सराफ र विपिन खत्रीले 1-1 विकेट लिएसँगै जीतसँगै नेपालले 4 खेलमा 4 अङ्क जोडेको छ। 4 खेलमा पराजित एसीटी अङ्कविहीन भनेको छ। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 तथा बंगलादेशको हाई प्रोफिन्स टीमसँग 9 विकेटको फराकिलो हार बेहोरेको नेपालले हर्बन हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। नेपालले आज किङसेन एकाडेमीसँग प्रतिस्पर्धा गर्दैछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि पटक।
0: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 157 जनाको शव फेला, झण्डै 1000 जना बेपत्ता।
1: कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा, 15 महिना मुनिका 36,000 बढ़ी बाल बालिकाहरू खोपको पहुँचमा।
0: जेएनजी आन्दोलन सम्बन्धी पूर्ण अनुसन्धान प्रतिवेदन तत्काल सार्वजनिक गर्न 20 नागरिक तथा मानवाधिकार सम्बन्धी संस्थाको माग।
1: र टप एण्ड टी20 श्रृंखलामा नेपाल एको लगातार दोस्रो जित, कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइटमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
3: Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
2: It's time to tap Rayusak, Puligaon Bazarko, एकमात्र departmental पसल, Naman Shopping Center, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ Naman Shopping Center, पुरीगाउँमा जाओ।
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
5: यही भाद्र 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच।

0: थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
1: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
3: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 9869771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया।
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया। सम्पर्क नम्बर 9842553858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया
3: राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

आजको मेरो यो अखण्ड अस्तित्व भत्किसक्यो, टुटिसक्यो। हे मेरा सन्तानहरू, मेरो रोदन अनि मेरो वेदना अब पनि सुन्न अनि बुझ्न ढिला गर्यो भने म छिया छिया पर्नेछु।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, फेरि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0693। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरिगाउँ बजार बर्दिया।
1: पाइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही भाद्र 13 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरिगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98 482 9774।
5: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081 530 105 र 97 053 00 450।

0: कार्यक्रम जस्तै सन्दर्पणको प्रतीक्षामा रहनुहुने र कार्यक्रम कतिखेर आउँछ भनेर रेडियोको सेट अगाडि बसिरहनुहुने तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आज पनि कार्यक्रमको समय सँगसँगै उपस्थित भइसकेको छु। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण लिएर उपस्थित हुने गर्छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिँदै अगाडि बढ्नेछौ। आज पनि कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन हामी कार्यक्रमतर्फ अगाडि बढ्न चाहँदै गर्दा मलाई एउटा कुराको असाध्यै मनमा धेरै कुराको पीर परिरहेको छ। मलाई यो पीरले गर्दा तपाईँहरूलाई पक्कै पनि मैले भन्नै पर्छ, हिजो म चितवन जिल्लामा हुँदै गर्दा हिजो तिब्बत क्षेत्रबाट रसुवागढी तिमुरे खोला हुँदै भोटेकोशी बेत्रावती हुँदै आएको जुन एउटा अकल्पनीय अशोचनीय जुन एउटा दुखद घटना घटेको छ, यस यो घटनाले चितवन पनि यस्तै छ भन्ने धेरैलाई खबर पुग्दाखेरि म चितवनमा भएको थाहा पाउँदाखेरि मलाई रेडियोमा सुन्ने सज्जनहरूलाई धेरैजनाले सयौंजनाको फोन हिजो आयो। सबै सबैलाई कतिलाई म आफै बोल्ने कति मान्छेलाई हाम्रो टिमबाट चाहिँ हामी ठिक छौं हामी सुरक्षित छौं भनेर हामीले जानकारी दिइरहेका छौं। यस बारेमा के भन्न चाहे भने चितवनमा आइपुग्दाखेरि हिजोको यो भयावह बाढी सामान्य भयो, सामान्य पनि किन भयो भने मुङलिन कटिसकेपछि त्रिशुलीको जुन क्षेत्रफल छ एकदम चौडा भएर आएको छ, झन् यता देखबारतिर आइसकेपछि झनै ठूलो ठाउँमा बग्न पाएपछि धेरै माथि जान पनि पाएन, सामान्य नै रह्यो। तथापि म भने भरतपुरमा छु, भरतपुर तपाईँको नारायणदेखि धेरै माथि पर्छ, यहाँ त्यस्तो क्षति भने अहिलेसम्म कहिले भएको छैन, हुन पनि हुँदैन, यहाँ धेरै उच्च ठाउँमा छौँ हामी है। यो त भयो, मलाई जजले मेरा शुभचिन्तकहरूले मलाई खोज्नु भएको थियो म सुरक्षित छु भन्ने कुराको सबैलाई जानकारी। यो हिजो भएको भयावहमा धेरै नेपाली अथवा हाम्रा देशमा पाहुनाको रूपमा आउनुभएका विदेशी पर्यटकहरूको पनि हिजो भयावह एकदम अशोचनीय अकल्पनीय घटनाहरू घटेको छ। त्यो घटनामा पर्ने सम्पूर्ण परिवारलाई धैर्य धारण गर्न सक्ने क्षमता भगवान राष्ट्रदेव मुक्तिनाथ भगवानले कृपा गर्नुहोस् भन्दै हिजो जतिको पनि अलिकति अकल्पनीय यो सोचाइ भन्दा परको घटना घट्यो त्यो घटनामा पर्नेहरूलाई हार्दिक श्रद्धा सुमन वैकुण्ठवासको कामना, भगवान राधा कृष्णको जुन गोलोक धाम, भगवान नारायण र विष्णुको वैकुण्ठ धाम जस्ता र शिवका कैलाश धामहरू जस्तामा उहाँको पदगमन होस्, आत्माले त्यो ठाउँ पाओस्, आत्मा कतै नभड्कियोस्, यो मेरो हार्दिक समवेदना गर्दै कार्यक्रम ज्योतिष दर्पणलाई अबको क्रममा भने अगाडि बढाउँछु। अगाडि बढाउँदाखेरि एउटा श्लोक चाहिँ भन्नै मन लाग्यो, किनभने हामीले धेरैचोटि तपाईँहरूलाई श्लोक पढाउँदा गरेका छौं। हामीले चाणक्य नीतिमा एउटा श्लोक पढ्थ्यौं क्या, नदीनाम शस्त्र पाणीनाम नखीनाम श्रृङ्गणाम तथा विश्वासो नैव कर्तव्य स्त्री सुराज कुलेषु च। नदीको विश्वास नगर्नु, नखीनाम शस्त्र पाणीनाम, नदीको विश्वास नगर्नु, शस्त्र पाणी पाणी भनेको हातमा शस्त्र धारण गर्नेवाला भनेको हातमा हतियार लिएर जो उठिरहेको छ जो हिँडिरहेको छ त्यस्ताको पनि भर नगर्नु, नखीनाम लामा लामा नङ भएका व्यक्तिहरूको पनि भनौँ न भालुहरूको भनौँ होइन हामीले बुझ्दा त्यस्ताको पनि विश्वास नगर्नु, अथवा बिरालो कुकुरहरू हामी घरमा पाल्छौ नि त्यस्ताले कुन दिन के गरिदिन्छन् थाहा हुँदैन, नखीनाम भनेको अर्थ त लाग्छ श्रृङ्गणाम लाम लामा सिंह भएका चिजहरूलाई पनि हामीले त्यतिकै छाडा छोडेर उसको नजिक नजिक गयो भने कुनै फ्याक्टा हान्दिन सक्छ। यस्तै यस्तै कुरामा विश्वास हो नैव कर्तव्य स्त्री सुराज कुलेषु छ, स्त्रीको पनि विश्वास नगर्नु भनेर लेखा छ। अब एउटा यहाँ गम्भीर प्रश्न उठ्छ तपाईँहरूलाई, स्त्री भनेको हामी छोरी मान्छेलाई भन्छन् तर यो शब्दको अर्थ कहाँनिर प्रयोग हुन्छ भने विशेष गरी राजनीति गर्ने स्त्री त्यसमा पनि विशेष स्त्री भन्ने शब्द चाहिँ अलिकति देह व्यापार गर्ने स्त्रीहरूको सँग चाहिँ विश्वास नगर्नु भन्न खोजिएको जस्तो लाग्छ मलाई। राजकुलेषु छ, राजकुल भनेको राजाको सत्ता हुन्छ राजा, अहिले राजनीतिक कर्मीहरूसँगको विश्वास गर्न हुँदैन, नेपालमा त्यस्ता घटना धेरै छन् नि, आफूसँग मिल्दाखेरि ऊ राम्रो हुन्छ, आफूसँग मिलेको भोलिपल्ट उसलाई मुद्दा जारी गरेर जेल हालिहाल्न मन लाग्छ होइन, त्यस्तै त हो नि, यो विश्वास हुँदैन राजनीतिमा पनि भन्न खोजेको, राजा कुल भनेको राजनीति पनि तर्फ जान्छ। त्यस कारणले गर्दा हामीलाई हिजो जुन नदी नाम शस्त्र पाएन, नदीलाई विश्वास नगर्नु भनेको छ, सानो नदी कुनै दिन ठूलो बन्न सक्छ, त्यही भएर हामी अझै पनि सचेत हुनुपर्छ। हामीले आजभन्दा पहिले पनि जुन मेलम्चीमा जुन एउटा भयावह घटना घटेको थियो त्यो पनि खोलाकै कारणले गर्दा भइरहेको थियो भने हामी खोलाबाट सतर्क हुनु पर्यो, हाम्रा खोलालाई हामीले पुज्नुपर्छ। हामीले त्रिशूल मातालाई पूजा गर्ने मातालाई हामीले त्यहाँ ढल फ्याल्ने काम बन्द गर्नुपर्छ। यस्तै यस्तै कुरा धेरै छन् भन्नु भने फेरि गुरु पनि राजनीति गर्न थाल भन्नुहुन्छ। आज यति गरे, सबै सबैले नदीको छेउमा घर सकभर नबनाऊ, नदीमा हामीले पुज्ने जय गंगे माता हर हर गंगे भनेर त्यहाँ धूपबत्ती गर्ने ठाउँमा फोहोर फ्याल्ने जस्ता कामहरू गर्दा पनि अलिकति भयावह हुन सक्छ, सकभर नहोस् भन्ने हाम्रो कामना हो। यति चाहिँ मैले भन्ने प्रयास गरे तपाईँहरूलाई जानकारी दिएँ। सबैजनालाई सुरक्षित रहेर अझै पनि धेरै कुरामा समस्या भइरहेको भन्ने जानकारी प्राप्त भएको छ, नेपाल सरकारबाट उद्धारको काम भइरहेको छ। सम्पूर्णलाई फेरि पनि हार्दिक श्रद्धा सुमन। अब कार्यक्रममा ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र गत गोचरबाट। आज मिति 2083 साल रहेको छ। आज भदौ महिना 11 गते, आज बिहिबार, तदनुसार ईस्वी सन 2026 आज अगस्त महिनाको 27 तारिक रहेको छ। आज नेपाल सम्मत 1146 रहेको छ। गुल्लाफ रौद्र नाम संवत्सर श्री सूर्य रहेको छ। दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष, आज शुक्ल पक्षको सूर्योदयबाट हेर्दा यहाँ के देखिन्छ भने सूर्योदयमा चतुर्दशी देखिन्छ। 7:08 बिहानको 8:31 चतुर्दशी छ। तत् उपरान्त भने अब केही मिनट पछाडि नै पूर्णिमा तिथि प्रारम्भ रहनेछ। धनिष्ठ नक्षत्र 53:11 26:57 शोभन युग 9:58 भद्राकरण 38:13 आज आनन्द आदि युगमा भने श्री वत्स युग रहेको छ। आजको दिनमानको समय 32 पूरा पुगिरहेको छ भने आज बिहान सूर्योदय 5:40 जाँदा भयो। स्थान सूर्यास्त 6:28 आज पूर्णिमा व्रत हो है। आज पूर्णिमाको व्रत बस्नेहरूले आज व्रत बस्नुपर्छ। आज श्री शिवजीमा पवित्रारोपण हयग्रीव उत्पत्ति भएको दिन, बाजुरामा रहेको बढी मालिकामा आज मेला लाग्ने दिन छ। सुरक्षित रहनुहोला, वर्षाहरू हुन सक्छन्। बढी मालिका यसै पनि सुन्दर सौभाग्य एकदम ठूलो पवित्र ठाम पनि हो र एकदम पर्यटकीय नगरी पनि हो। वास्तविक स्वर्ग त्यहाँ गएर देखिन्छ भन्ने छ। अब बाजुरामा जाने सौभाग्य हामीलाई पनि मिलिरहेको छैन, यो कुराको जानकारी गराए। अब हामी आज पूर्णिमा व्रत, भोलि ऋषि तर्पणी, रक्षाबन्धन, जन्म पूर्णिमा, कुम्भेश्वरको साईकुण्ड मेला, पशुपतिनाथमा पनि विशेष गरी भोलिका दिनमा विशेष मेलाहरू लाग्ने भनेर पञ्चाङ्गमा पनि उल्लेख गरिएको छ भने भोलि पनि डडेलधुरा भागेश्वर जात्रा सोलो दुधकुण्ड मेला भोलिको दिनमा छ भने मुक्तिनाथमा यात्रुङ मानस व्रत समाप्ति त्यस्तै गरेर भोलिलाई संस्कृति दिवस पनि भन्ने गरिन्छ। श्री प्रणाथ छत्रसाल मेलाप कृष्ण प्रणामीहरूको भोलिको दिन पनि रहेको छ। यिनै नै धेरै कुराहरूको जानकारी छ। हामी यिनै नै जानकारीहरूलाई हामी पक्कै पनि तपाईँहरूलाई जानकारी गराउँछौ र तपाईँहरूसँग भएका विशेष विशेष कर्महरूलाई हामी जानकारी दिँदै र जोड्दै जानेछौ। अब क्रममा ग्रह गोचर सूर्य सिंह राशिमा छन् भने चन्द्रमा यतिखेर मकर राशिमा रहनु भएको छ। मंगल मिथुन राशिमा छन्। बुध सिंह राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र ग्रह कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिएको छ। धेरै गुरूहरूले मैले फेरि जोडिहालेँ, धेरै गुरूहरूले मैले त पहिले पनि भनेको थिएँ यस्तो भयावह हुन्छ भनेर त्यो अफवाह फैलाउनु भएको छ। युट्युबमा हेरेर तपाईँ विश्वास नगर्नुहोला, कसैले पनि केही पनि बोलेको थिएन। युट्युबमा भिडियो हाल्ने तरिकाहरू धेरै फरक हुँदो रहेछ। पहिले पोस्ट गरेर नै भयो भने फ्याट ल्याएर पहिले चाहिँ ऊ गरिदिने, प्राइभेट गरिदिने, अहिले चाहिँ बाहिर देखाइदिने, त्यो खालको हुँदो रहेछ। त्यो सिस्टम पत्ता लागिसकेको, यस्ता भयावह फैलाउने मान्छेहरूलाई कारवाही होस् हाम्रो पनि यो माग छ। अब आज जन्मिने सम्पूर्ण जातकको मकर राशि रहनेछ। दिउँसोको 2:15 जन्मिनेको मकर राशि, त्यस पछाडि जन्मिने व्यक्तिहरूको लागि पनि कुम्भ राशि रहनेछ। अब आजको तपाईँको राशिफल, अलिकति कार्यक्रममा ढिलो भइरहेको छ, हामीले तपाईँलाई विशेष जानकारी गरायौं। अबको क्रममा तपाईँको राशिले के भन्छ, तपाईँका ग्रह गोचर अब यस प्रकार रहेको छ। ग्रह गोचर अनुसार राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि हो। मेष राशिको लागि आजको दिन राम्रै छ, उन्नति प्रतर नै रहनेछ, आर्थिक क्षेत्रमा प्रसन्न नै रहनेछ, स्वास्थ्यमा भने अलिअलि केही दशाहरू देखिनेछ, 7.5 पनि यतिखेर मध्य रहेको कारणले गर्दा। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ, मान सम्मानमा पनि वृद्धि रहनेछ, नबनेका कामहरू बन्दै जान सक्ने योग छ, तपाईँले सोचेका कामहरूबाट पनि धेरै कुरामा सहज नहुन सक्ने सम्भावना भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नुहोला। वृष राशिको पनि उद्धार हुने दिन र शुभ दिन रहेको छ। तपाईँले सोचेका कामहरूबाट निकै राम्रो उन्नति र प्रगति रहनेछ, स्वास्थ्यमा निकै सुधार हुनेछ, आज मन भने हल्का रहनेछ, आफन्तहरूले पनि प्रेम सद्भावहरू दर्शाउनेछन्। धार्मिक क्षेत्रमा मन जान सक्छ, तर दिनको उत्तरार्धमा भने केही कामले सताउने सक्छ, एउटा अधुरो काम नै अधुरै रहन सक्ने योग छ भने कृषि र पशु चौपायमा लाभ लिन सकिने योग छ। आजको दिन तपाईँको लागि मांगलिक क्षेत्रमा उन्नति र प्रगति नै रहनेछ, मान सम्मानमा वृद्धि हुनेछ भने आर्थिक ताकेका कामहरूबाट पनि धेरै कुरामा शुभ आजको राशिबाट सिम्मलाई संकेत छ। कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग धेरै राम्रो देख्न सकिन्छ, अलिकति कामहरूमा तपाईँले अलिकति केही मेहनत गरेमा नयाँ कामको पनि थालनी हुन सक्ने सम्भावना छ, दिन सकारात्मक ऊर्जाशील रहेको युग छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: नमस्ते संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ, पञ्चम स्थानमा चन्द्रमा जाँदैछन्, सन्तानबाट नयाँ र खुसीका समाचार सुन्न पाइने योग छ, तर लग्नमा चन्द्रमा नीच हुने व्यक्तिहरूलाई भने अलिकति अशुभ घटनाहरू पनि सुन्न पर्ने सम्भावना रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ, मान सम्मानमा वृद्धि रहनेछ भने आटेक ताकेका कामबाट पनि सहज हुने युग राशिमा संकेत छ। मान सम्मानमा वृद्धि रहनेछ, सर्वसाधारणबाट तपाईँलाई सम्मान भने प्राप्त गर्न सकिनेछ, अलिकति आफ्नो उच्च मूल्याङ्कनहरू तपाईँको अरूले पनि गर्न सक्छन्, तपाईँको लागि दिन सुखद बन्दै जान सक्ने खालका योगहरू पनि राशिमा संकेत छ। मान सम्मानमा वृद्धि हुनेछ, आटेका ताकेका कामहरूबाट सहज हुनुका साथसाथमा उन्नति र प्रगति पनि राम्रो रहनेछ, चन्द्रमा आफ्नै राशिमा हुँदा आजको दिन तपाईँको लागि मांगलिक पनि हुन सक्ने योग देख्न सकिएको छ। लामो दूरको यात्राहरूमा सहज हुनेछ, मान सम्मानमा वृद्धि रहनुको साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योगहरू रहेका छन् र लामो दूरको यात्रामा तपाईँको लागि सहज हुन सक्ने योग रहेको छ। लग्नमा शनि र यतिखेर 12 चन्द्रमा हुने बेला भइरहेको अवस्थामा तपाईँको लागि स्वास्थ्यमा निकै समस्या पर्न सक्छ, उन्नति र प्रगतिमा बाधकहरू आफ्नै परिवारका व्यक्ति हुन सक्छन्, लामो दूरको यात्रामा आजको दिन विशेष ध्यान दिँदै अगाडि बढ्नुभयो भने शुभ हुनेछ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्छौं। अब हामी आज रक्षाबन्धनको दिनमा छौं भनौँ, अब होइन भनेको आज 11 गते भइहाल्यो, बिहिबार भयो, चतुर्दशी भयो, भोलि ऋषि तर्पणी, भोलि बिहान 9:16 चाहिँ ऋषि तर्पणीको दिन छ, यानि कि रक्षाबन्धनको दिन छ, यानि कि जनै पूर्णिमा। श्रावणी स्नान भोलि नै गर्ने हो, आज होइन, तर अलिअलि कुनै कुनै ठाउँमा गुरुहरू अब आफै बाटो भएर त होला नि, होइन बाटै भएर भन्नु पर्यो, किनभने पञ्चाङ्ग निर्णायक विकास समितिलाई हामीले सर्वोपरि मानेर कि यस्तो खालको कुराहरू हामीले पहिले नै हेरेर अगावै छलफल गरेर यसरी यो यो कारणले चाहिँ यो हुँदैन भन्न सक्ने सामर्थ्य हुनुपर्छ। आज पनि के भयो भने धर्ममा पनि आफ्नो टिको अनुसार होइन के भन्छ यसलाई अर्को सम्प्रदाय अनुसार अलिकति हामीले फरक फरक गर्न थाल्यौँ भने धर्म मासिन्छ। अब है हामीले सनातन सभ्यता यो मासिँदै गर्दा देशमा धेरै अरिष्टहरू हुँदै गर्दा हामी एकजुट भएर सनातन सभ्यता के हो, सनातन धर्म के हो, हामीले एकमुष्ट रूपमा मान्नुपर्ने हुन्छ। अब एकादशी लेखिदिन्छ एक दिन, अर्को थरूले भोलिपल्ट भनिदिनुहुन्छ। अब हुँदाहुँदै टिको अनुसारले एकादशी त बाँडियो बाँडियो, अब जनै पूर्णिमा जस्तो महत्वपूर्ण कर्म, यो चाहिँ ब्राह्मणत्व प्राप्त गर्न एउटा संस्कारयुक्त बन्नको लागि जनाई जगतले धारण गर्नुभएको छ उहाँहरूको ठूलो पर्व हो यो, यसलाई पनि हामीले टिको अनुसार विभाजन गरियो, भूगोल अनुसार विभाजन गरियो, जिल्ला अनुसार विभाजन गरियो भने हाम्रो अस्तित्व अब धेरै पर छैन, माटोमा गइसकेको छ। त्यसकारणले गर्दा गुरुबारलाई पनि अनुरोध छ, मैले यही कुरा नहोस् भन्नलाई मैले सप्ताह पनि जुराएर लाउनुपर्छ भन्या हुन्छु, रुद्री पनि मैले जुराएर लाउँ भन्या हुन्छु, हाम्रोतिर त चलन छैन भन्दै भने हाम्रोतिर र तिम्रोतिर भन्ने बित्तिकै गुरु बिग्रिन्छ यहाँ। त्यही भएर हामीले हिजो पनि विशेष छलफल गर्थ्यौँ हामी, यो के हो यो कुरो भन्दा पञ्चाङ्ग निर्णायक समिति अहिले पनि अडिग रहनु भएको छ, 2083 सालको जनै पूर्णिमा भदौ महिनाको 12 गते शुक्रबार भोलि नै हो भनेर अडिग हुनुभएको छन्। धेरै प्रमाणहरूले यस्तो भएमा यस दिन अगाडि गर्ने भने छ चलन, होइन त्यसो हुँदाहुँदै पनि उहाँहरूले त्यसलाई मान्नु भएको छैन, किनभने त्योभन्दा ठूलो प्रमाणहरू उहाँले पेश गरिरहनु भएको छ, बुझ्नुभयो कि भएन। त्यही भएको कारणले गर्दा तपाईँहरूले ध्यान दिनुपर्ने अवस्थाहरू हुन्छन्, धेरै कुराहरू छन् शास्त्रमा, आफ्ना मत मतान्तरहरू हुन्छन्। हामीलाई रेडियो सुन्दै हुनुहुन्छ, हामीलाई विश्वास गर्नुहुन्छ भने जनै पूर्णिमा रक्षाबन्धन 12 गते शुक्रबारको दिनै पूर्णिमा रहेको छ, है सूर्य उदयमा जुन दिन पूर्णिमा तिथि भेटेको छ त्यही दिनलाई हामीले मान्यौं भन्नुभएको छ। अब यसमा धेरै तर्कहरू पनि छन्, तिथि धेरै तिथि थोरै, अब एउटा उखान पनि भन्छु ल, अरू बेला चाहिँ लाग्दो तिथि छोड्दो व्रत भन्ने होइन, अनि यो बेला चाहिँ ऋषि तर्पणी पनि त व्रतमा जान्छ नि, पितृकर्म त होइन नि त। त्यसो भएको हुँदा 12 गते शुक्रबार नै परेको छ, ढुक्क भएर गर्नुहोला। धेरैले मलाई सोध्नु भएको छ कसरी जनै लगाउने, मैले बालसम्म जनाइ फेरेको छैन, पोहोर बल्ला व्रतबन्ध गरेको 1 वर्ष पनि भएको छैन भन्नुभएको छ। त्यस्तो भएको खण्डमा भोलि श्रावणी स्नानहरू गर्नुपर्छ, गाईको गोबर, अमलाको माटो होइन यस्ताहरूले शरीरमा लेपन गर्नुपर्छ, बेसारहरू लिएर आफू स्नान गरेर यज्ञोपवितलाई मन्त्रणा गर्नुपर्छ। यज्ञोपवित जुन त्यो तन्तु हुन्छ नि, तपाईँहरू त्यसलाई के भन्नुहुन्छ, शिखा अथवा गाँठो, त्यहाँ नामहरू हुन्छन्, त्यसको नाम अनुसार त्यहाँ पूजाहरू गरेर आह्वान गरेर होइन रुद्राभिषेकहरू गरेर अनि बल्ल त्यस पछाडि त्यसको विधिहरू सकेर रक्षासूत्र पनि पवित्र हुन्छ, यज्ञोपवित यानि कि जनै पनि पवित्र हुन्छ। त्यसो भएर हामीले हातले बनाएको जनै नै सर्वोत्कृष्ट हो मेसिनले बनाएको भन्दा, आजभोलि किनेका प्राय जसो जनैहरू मेसिनले बनेका हुन्छन्, त्यसमा चाहिँ हामी एकदम सावधानी हुन जरुरी छ है त। अब हामी नै बिग्रिया छौँ, फेरि ब्राह्मणले नै गर्छौँ यो काम, फेरि त्यही ब्राह्मणले ल्याएर बेचिदिन्छन् त्यही जनाइ, अनि कम्तीमा त जनाइ हुँदैन भनिसकेपछि त्यो ब्राह्मणले त जनाइ नकिन्ने हुन्न, हातले बनाएको जनाइ छ त संसारमा कति छ, कति अलिकति महँगो पर्ला ठिक छ, तर राम्रो चिजलाई त महँगो पर्छ नै पर्छ के, जनाइ 2 रुपियाँ पाइन्छ, अर्को जनालाई 20-25 रुपियाँ पर्छ, 2 र 25मा त फरक परेन, 23 रुपियाँको फरक पर्यो होला। उदाहरण पर्छ, राम्रो चिजलाई डबल होइन 4 गुणा

0: महँगो पर्छ तर राम्रै जनाई खोजी खोजी लाउँ हातले बनाएको शास्त्रीय जनाइ भन्छ हामी त्यसलाई त्यसरी लाउँ होला आजभोलि चाइनाले बनाएका चाइनाबाट आएका मेसिनले बनाएका जनाइहरू सकभर प्रयोग नगरौं है त यति भने अब जनाईको लागि यज्ञो पवित्रम परमम पवित्रम प्रजापतिर्य सहजम पुरस्तात् आयुष्यमग्रम प्रतिमन्त शुभ्रम यज्ञो पवित्रम बलमास्तु तेज यो मन्त्र भनेर जनै लगाउने शरीरमा भएको जनैलाई भन्ने फेरि एकदम सम्मान साथ भन्नु पर्यो कि हेप्न भएन फुत्त फ्यालिहाल्न भएन एतावत् दिन पर्यन्तम् ब्रह्मत्वम् धारितम् मया जीर्णत्वात् त्वत् परित्यागो गच्छ सूत्र यथा सुखम् एतावत् दिन पर्यन्तम् ब्रह्मत्वम् धारितम् मया जीर्णत्वात् त्वत् परित्यागो गच्छ सूत्र यथा सुखम् यज्ञो पवित्रम परमं पवित्रम प्रजापतिर्य सहजं पुरस्तात् आयुष्यमग्रम प्रतिमंच शुभ्रम यज्ञो पवित्रम बलमस्तु तेज भन्ने अनि अर्को मन्त्र येन बद्धो बलि राजा दानमेन्द्रो महाबल तेन त्वं प्रतिबध्नामि रक्षेमा चलमा चल रक्षासूत्र भन्ने मन्त्र अथवा रक्षाबन्धन अथवा तागो धागो के तपाईँको त्यो ठाउँको नाम चाहिँ के छ मलाई थाहा छैन मन्त्र चाहिँ त्यही हो है अब यो कहिलेकाहीँ तपाईँहरूलाई आज भनिदिइहाल्नुपर्छ मैले जनाई अब एक वर्ष मात्रै फेर्ने त गुरु भन्न धेरैको प्रश्न आउँछन् फेरि आज मलाई होइन जनाई त्याग्ने सुतकै मृतकै चैव गते मास चतुष्टये नवेज्ञो पवितानि धृत्वा जीर्णानि सन्त्यजेत भनेको छ कम्तीमा सुतकै सुतक पर्यो भने चोखेको दिन गहुँत खाएर मृतकै मृत्यु भएर जुठो पर्यो भने पनि गहुँत खाएको दिन शुद्ध भएको दिन अब सुतक पनि परेन जुठो पनि परेन के गरिन्छ गुरु माछ चतुष्टये चार महिनामा भने आछ अहिले होइन चार महिना भन्दा धेरै लाउन भएन जाने जुठो पनि परेन सुतक पनि परेन भने चार महिनामा फेर्नै पर्यो बिहान उठेर नुहाइधुवाई गर्ने शुद्ध भएर ल आजमा जनाइ फेर्नु पर्यो चार महिना भयो है भन्ने टक्क फेर्ने सकभर पूर्णिमाको दिन फेरिको झन उत्कृष्ट भयो होइन बरु तीन महिनाको अन्तिम दिनमा फेर्दैन नि भयो साढे तीन महिनामा फेर्दै नि भयो तर चार महिनामा धेरै लाउँछ भएन है यो सबै कुराहरू तपाईँलाई मैले जानकारी गराएँ हामी आज विशेष दिनमा छौँ भोलि धेरै ठाउँमा यो विवाद नहोस् भनेर मैले रेडियोबाट पनि जानकारी गराएँ हामीले हिजो पञ्चाङ्ग निलक विकास समितिका पदाधिकारीज्यूहरूसँग अध्यक्षज्यूहरूसँग कार्यकारी निर्देशकज्यूहरूसँग हामीले हिजो निकै बेर छलफल गऱ्यौँ यस्तो किन भयावह भइरहेको छ किन यसरी चाहिँ मान्छेहरू अफवाह फैलाइरहेका छन् भन्ने कुरामा सामान्य दुईटा श्लोक पढ्ने बित्तिकै आफूमै जान्ने भएर गरेउन् भन्ने तर्क आयो त्यसपछि हामीले केही पनि बोलेनौँ यसलाई हामीले फेरि पनि त्यस्तो छ भने यसलाई वास्तविक ठाउँमै गएर छलफल गरेर तपाईँहरूले पनि बेलैमा सुधार गर्नु भनेर हामीले सबैलाई जानकारी गराइसकेका छौँ यो सबै सबैको जानकारी सहित आज अन्तिम एउटा कुरो भन्छु सप्ताह लाउँदा पनि धेरै धेरै हाम्रोतिरका गुरुले त यसो भन्नुहुन्छ भन्ने धेरै कुरा सुन्न पाइन्छ यो हाम्रोतिरका र तिम्रातिरका कुराले कुरो बिग्रिन्छ हेर्नुहोस् न हाम्रा न तिम्रा न तपाईँका न हाम्रा यो सबै जे भए पनि शास्त्रका कुराहरू गरौँ शास्त्रले तपाईँको गाउँको कुरा गर्दाखेरि शास्त्र मर्दैन भने त्यो पनि ठिक छ तर तपाईँको गाउँको कुराले शास्त्रलाई हानि गर्छ भने अह त्यो कुरोको दावी मान्ने हुने छैन त्यसो भएको हुँदा कार्यक्रममा यति जानकारी गराएँ अब मध्यभागमा छु एकैछिन छोटो विश्रामको पाला भएको छ विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ सनातन रेडियो नेटवर्कबाट हामी सँगै रहनुहोला एकैछिन छोटो विश्राम
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
3: नमस्ते संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास हामीले गरिरहेका छौं। अब हामी तपाईँलाई जानकारी दिँदै हामीसँग भएका विशेष विशेष कुराकानीहरू र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईँसँग भएका विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर कार्यक्रमको हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिइसकेका छौं। अब हामी तपाईँलाई जानकारी दिइहाल्छौं र हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै अबको क्रममा भने तपाईँसँग फोनमा कुराकानी पनि गर्नेछौं र तपाईँको फोन सम्बन्धीको कुराकानी र तपाईँको चिना टिप्पणी सम्बन्धी पनि जानकारी गराइरहेका छौं। पहिलो जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर।
1: हेलो
0: राधे राधे हजुर। ए प्रभु राधे राधे।
1: हेलो
0: राधे राधे हजुर। उहाँको फोनमा भने आवाज आइरहेको छैन। हामी उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं र यतिखेर कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? ए प्रभु राधे राधे हजुर। राधे श्याम।
2: हेलो
0: राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर म खोटाङबाट देवपाल थापा हजुर।
0: कुन ठाउँमा हुनुहुन्छ खोटाङको तपाईँले यतिखेर चाहिँ ठ्याक्कै?
2: खोटाङको ऐसुलु खर्क गुरु।
0: ऐसुलु खर्कमा अनि कुन रेडियोबाट कार्यक्रम सुन्नु भएको छ हजुरले?
2: हजुर म हलेसी।
0: हलेसीसम्म कार्यक्रम आउँदैन?
2: खोटाङ
0: हो खोटाङ एफएम। यति राम्रो नाम छ, नामै खोटाङ छ होइन? अनि भोलिन पाइएन नि? भोलिन पाइन्छ त
2: हजुर? भोलिहालेछ गुरु।
0: लु भन्नु त अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मैले छोराको बारेमा हेरौँ पनि गुरु।
0: छोराको साल महिना गते समय भन्नु त?
2: 2066 साल मार्च महिनाको 5 गते मंगलबार रातको 12:22।
0: कुन जिल्लामा भयो त जन्म चाहिँ?
2: जन्म पनि यही हाम्रो खोटाङकै अंशुल हर्क गुरु।
0: हाम्रै खोटाङ होइन त?
2: हजुर।
0: के बारको राति के बारको बिहान भएको जन्म हो?
2: मंगलबारको राति 12:22।
0: के बारको बिहान? सोमबार बिहान?
2: अब सोमबार चाहिँ बिहान होइन, मंगलबार राति, बुधबारको चाहिँ बिहान।
0: ए अनि कति गते राति कति गते बिहान?
2: अब 5 गतेको राति 6 गतेको बिहान।
0: छोराको नाम चाहिँ सोमनाथ नाम आउँछ, कुम्भ राशि हुन्छ?
2: हजुर हो, नामै के अरे जोडेकै सोमनाथै हो।
0: सोमनाथ है, कुम्भ राशि होइन? ठिक छ, चिनाहरू राम्रै छन्, नराम्रो छैन। पञ्चमीको दिनमा जन्म भए रहेछ, लग्न तुला छ, तुला लग्नको मालिक छ। हजुर
2: पञ्चमी थियो त्यो दिन
0: हो त्यही त। अनि खेर चाहिँ राम्रो दिन छ, अलिकति दाजुभाइ अफाको युग छ, बाबा अलि नकल नकले खालको, बाबाहरूले रोगी रोगी खालको, रगतमा पनि समस्या, बाबाको चाहिँ वैवाहिक जीवनमा पनि समस्या आएको देखिन्छ त। के भयो तपाईँको?
2: ए म त बिरामी बिरामी छु त गुरु।
0: बिहा चाहिँ कतिले गर्नुभयो त?
2: बिहा त एउटा मात्रै हो गुरु।
0: पक्का हो?
2: पक्का कन्फर्मै हो नि त।
0: घरमा ल्याएको चाहिँ एउटा होइन के?
2: घरमा कहाँ वनमा सबै हो।
0: यहाँबाट त बुवा त नकल नकले देखिन्छ त हौ।
2: त्यस्तो
0: तपाईँलाई कसैले यो छोरा जन्मिसकेपछि पनि मलाई बिहे गरेर लैजा भने नि कसैले भने नि?
2: खोइ त्यस्तो त साह्रै भएन। अब
0: ढाट्न भएन, ठ्याक्कै भन्दैन भएको कुरो के हुन्न?
2: होइन ठ्याक्कै ढाँटेको छैन, त्यस्तो भएन मेरो।
0: यहाँबाट त दुई घरबारको युग देखिन्छ बाबाको। अनि यो तपाईँको छोराको लागि यतिखेर शनि भन्ने कुरा चलिरहेको छ, यो 28 वर्षसम्म शनि चल्छ, शनिले अलिकति स्वास्थ्य बिगारिदिन्छ, बच्चालाई पढाइमा अलिकति कमजोरी गराइदिन्छ, नभए पढाइ त राम्रै हो, फेरि विद्यास्थानमा गजकेश्वर युग परेर बसेको छ, राम्रो छ, तर विद्यास्थानको मालिक शनि 12 हुँदाखेरि अलिक राम्रो हुँदैन। शनिको विशेष गरी शान्ति गर्ने, शनिको 23,000 पल्ट जप गराउने, ब्राह्मण बोलाएर मंगलबारको दिन सधैँभरि लसुन प्याज माछा मासु नखाने, हनुमान चालिसाहरू पाठ गर्ने, गणेश र हनुमानको पूजा गर्ने गर्यो भने अरू कुरा त्यस्तो आतिनुपर्ने कुरा छैन, राम्रै छ। तर बाबाको मैले भर्खरै के भने शनि भन्ने ग्रह छ, शनिको शान्ति गर्नुभयो भने पढाइ बिग्रिन्छ। शनिको शान्ति गर्नुभयो भने पढाइ राम्रो हुन्छ। इन्जिनियर सम्बन्धी पढाउनु, कमर्स सम्बन्धी पढाउनु, जे पढाए पनि राम्रो हुन्छ। तर शनिले पढाइ चाहिँ अहिले स्लो पारेको छ। मैले अहिले भने त शनिको 23,000 पल्ट जप गर्नुपर्छ। अब ग्रह शान्ति गर्दाखेरि सबैले जहिले पनि रुद्री चण्डी पाठहरू गराउने, शान्तिकदाय पाठहरू गराउने, ग्रह स्थापना गर्ने, ग्रहलाई आह्वान गर्ने, ग्रहको पूजा गर्ने, शनिको जप गर्ने। निच मंगल छ कर्म स्थानमा, कर्मको मंगल निच भयो भने कर्म बिग्रिन्छ। मंगललाई पावरफुल पार्न मंगलको पनि 10,000 जप गरिदिने, त्यही गर्ने राम्रो छ। किन आत्तिनु पर्दैन, ग्रह राम्रो छ तर ग्रह बिग्रिया छ। बेला शनि छ, अरू केही छैन। पहिले पढाइलाई अलि राम्रोसँग अगाडि बढाएर मलाई फेरि फोन गर्न मिल्दैन? हजुर, पहिले तपाईँले यो शान्ति गर्नु, अनि यो शान्ति गर्नुहुन्छ हुन्न मलाई पछि खबर गर्नु, अनि म फेरि हेर्छु नि एकचोटि, अनि बल्ल भन्छु। हुन्छ,
2: होइन,
0: छोरा जहाँ भए पनि तपाईँले घरमा पण्डितजी चाहियो। पण्डितजी अब 23,000 पल्ट ओम सन्डो देवी रविश्वय आपो भवतु पितै सञ्जो रवि श्रमन्तु नः, यो मन्त्र जप गर्न कम्तीमा पनि 4-5 घण्टा, 6 घण्टा, 7 घण्टा जप गर्न 3 ब्राह्मणले बल्ल सक्नुहुन्छ 23,000 जप गर्न। कहाँ चाहिँ सकिन्छ? अनि रुद्री गर्नु पर्यो, चण्डी गर्नु पर्यो, ग्रह पूजाहरू गर्नु पर्यो। अब घरमा एउटा सामान्य पूजा लागेको थियो, नारायण पूजा गर्न मन लाग्ला, अरू एक्स्ट्रा पाउँ चाहिन्छ भनेपछि कम्तीमा पनि 5 ब्राह्मण राख्यो भने टाइट काम पुरा हुन्छ। हजुर, यस्तो क्या 5 पढ्दिने होइन क्या, 23,000 पल्ट जप गर्न कतिजना पाउनु लागेको छ भन्नु त? तपाईँले 1, 2, 3, 4, 5, 6, 7, 8 भन्दै 100 पुर्याउनु, 1,000 पुर्याउनु, 23,000 पुर्याउनु त तपाईँलाई कति घण्टा लाग्छ एकजनालाई? खोज्नु पर्यो। शनि भन्ने ग्रहको वैदिक मन्त्रले 23,000 पल्ट जप गर्नलाई चान्चुने कुरा होइन।
2: हुन्छ गुरु, अब के भएपछि ऊ चाहिँ अब छोरै चाहिँ अहिले तराईतिर पढ्दैछ, अनि छोरै बिहा पनि हुन्छ कि हुँदैन भनेर सोधेको गुरु
0: मजाले। अब अर्को कुरो के हुन्छ भने तपाईँको अर्को मान्छेलाई, तपाईँकै घरको मान्छेलाई,
2: हजुर,
0: अर्को मान्छेलाई पनि शनि चल्या छ भने फेरि त्यही 5 ब्राह्मणले हुन्छ, डबल जप गर्नु पर्दैन। हामी कहिले काहीँ एउटै घर परिवार मान्छेको धेरैवटा कुरा लेख्छौँ, अनि फेरि पछि गर्ने बेला 5 हुन्छ भन्छौँ। कारण के हो भने त्यही ब्राह्मणले गर्दा त्यही मन्त्र एउटै ग्रहको डबल देवरमा मान्छेलाई छ भने पनि एउटै मन्त्रले काम गर्छ, आफ्नो घर परिवारलाई मात्रै है।
2: हुन्छ गुरु,
0: अहिले छुट्टिन्छु। राधे राधे।
2: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिने प्रयासमा छौं। फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ हाम्रो साथमा, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे श्याम हजुर।
3: हेलो गुरु। राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? अत्तरियाबाट उत्तमजी बोल्दै हुनुहुन्छ? कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ अत्तरियामा थियो उत्तमजी?
3: 92.9
0: अत्तरिया एफएम सुन्नुहुँदो रहेछ। कसको बारेमा हेर्नुहुन्छ अहिले?
3: छोराको बारेमा हेरौँ।
0: साल महिना गते समय भनिदिनु त।
3: 2068 साल वैशाखको 1
0: वैशाख महिनाको 1
3: बिहिबार बिहानको 7:27 गुरु।
0: 7:27 बिहिबार कुन जिल्लामा भयो जन्म?
3: दार्चुला जिल्लामा।
0: बिहानको होइन?
3: हजुर बिहान।
0: यो तपाईँको चेला होइन?
3: हजुर।
0: मिलन नाम आउँछ, सिम्म राशि हुन्छ है?
3: हजुर हजुर।
0: के हेर्ने गर्नुमा छ अहिले सिम्म राशि?
3: मिन राखेको छ गुरु, मिन सिम।
0: होइन, राशि मिन राख्नु भएको छ? मिन कुमार होइन?
3: हजुर।
0: सिंह राशि ठिक छ, 12 मंगल रहेछ, असाध्य रिसाउने केटो रहेछन् है?
3: हजुर हजुर।
0: झनक्क झन्किने होइन?
3: हजुर हजुर।
0: अलिअलि हेप्न थाला भने त कुटिहाल्दा रहेछन्, खर स्वभावका छन् मान्छे। राम्रो छ, पढाइ लेखाएमा सामान्य ग्रहको यसो शान्तिहरू गर्नु, अरू केही गर्नु पर्दैन। पछि चाहिँ मांगलिक शान्ति गर्नुपर्छ, अहिले आर्चिनु पर्दैन। टाउको दुख्ने समस्या अलिक बढी भयो भने चाहिँ फेरि कभर लानुपर्छ है। के छ अहिले टाउको धेरै दुख्छ?
3: टाउको त त्यस्तो दुखेको छैन गुरु, पहिले काहीँ हात खुट्टा दुख्ने, यताउता झमझमाउने जस्तो।
0: त्यो त अब सामान्य, कहिले काहीँ बच्चाहरू धेरै दौडेर पनि हुनसक्छ, आर्चिनु पर्दैन। ठिक छ गुरु, अलिकति 12 मांगलिक नै, कहिले काहीँ सूर्य पनि छ नि त द्वादश स्थानमा, यसले गर्दाखेरि अलिकति कहिले काहीँ टाउको सम्बन्धीको समस्याहरू आयो भने चाहिँ मलाई खबर गर्नु। अहिलेलाई सामान्य ग्रहको यसो ग्रहको पूजापाठहरू आफ्नो घर परिवारको गर्दाखेरि उसको पनि नाम राशिहरू पाएर संकल्प गरिदिनु, अरू केही जस्तो गर्नुपर्ने खालको यो छैन।
3: मंगलको चाहिँ पूजा गरेको गुरु,
0: मंगल के मंगल ग्रहको अबुलाई अनि कुन मंगलको शान्ति गरे?
3: मंगलबार वर्ष बसेर चाहिँ अनि त्यसै शान्ति गरेको गुरु,
0: त्यसलाई शान्ति भन्दैन। मंगल ग्रहको मंगलबारको व्रत साङ्गे गरेको भन्छन्, ठिक छ। आफूले व्रत बस्न पाइयो, गर्न पाइयो, ठिकै छ है।
3: हजुर,
0: अरू केही छ कि? सामान्य त आज दिनु पर्दैन
3: यसको पढाइको लागि के गर्नु पर्दा गुरु? पढ्न कुनै ध्यानै गर्दैन
0: त्यही त। अब पहिलो कुरो यो अहिलेका केटाकेटी हुन् त्यसमा पनि सामान्य एकचोटि ग्रह शान्ति गर्नु अलिक बढी रिसाउँछ। यसलाई सामान्य यसो रुद्रचण्डी पाठहरू गरेर कम्तीमा तीनजना जति गुरुबाहरू बोलाएर यसो कहिले काहीँ शान्तिहरू गर्दै जानु राम्रो हुन्छ। आँचिनु पर्दैन है।
3: अहिले लगत्तै चाहिँ यसो शान्ति गर्नलाई अलि त्यस्तो ऊ छ गुरु, हाम्रो अलि ऊ छ
0: के छ
3: अब यसो बाजे बित्नु भएको थियो, त्यही भएर चाहिँ अब शान्ति गर्नलाई चाहिँ।
0: कसको बाजे बित्यो?
3: हाम्रो मेरो
0: तपाईँको बाजे बित्नु भयो। तपाईँको बाबा कहाँ हुनुहुन्छ?
3: बाबा त अहिले उसमा हुनुहुन्छ।
0: कहाँ?
3: अब त्यो भने बुवाले चाहिँ क्रिया गर्दै हुनुहुन्छ।
0: अहिले कति दिन भयो?
3: हजुर,
0: कति महिना भयो बाजे बितेको?
3: तिन चार महिना।
0: तपाईँलाई कहाँ जुठो लाग्छ भने क्या, तपाईँलाई गर्न मन लाग्छ ठिक छ, तपाईँको घरमा नगर्नु, तर कुनै मन्दिरमा लगेर नाति पनातिलाई कहाँ लाग्छ जुठेको हुन्छ भने?
3: हाम्रोतिर त अब यसो हुन्छ नि त, बुवाले अब क्रिया भइसकेको बेलामा चाहिँ अब हामीले त्यो गर्नलाई चाहिँ अलि श्रद्धा भएन नि त गुरु।
0: अनि तपाईँहरूलाई घरमा मासु खान चाहिँ श्रद्धा भयो फेरि?
3: होइन, हामी माछा मासु खाँदैनौँ गुरु।
0: पक्का?
3: हजुर हजुर।
0: यो बेला नखाने कि अरू बेला नखाने?
3: होइन, यो बेलामा, अरू बेला त अब खाइन्छ, तर अहिले यो बेला
0: लसुन प्याज खानु चाहिँ खानु न?
3: लसुन प्याज पनि खाएको छैन गुरु,
0: खाएन। शुद्ध भएर बस्नु भएको, तर तपाईँहरूलाई चाहिँ जुठो त्यो बार्नु त राम्रो कुरा, तर तपाईँहरूलाई चाहिँ एक वर्ष जुठो लाग्दैन है?
3: हजुर
0: हजुर। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा छौँ। तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। यतिखेर हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै आइरहेका छौँ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
4: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
4: बझाङदेखि म पदम प्रसाद उपाध्याय।
0: पदम प्रसाद उपाध्याय बझाङ जिल्लाबाट, बझाङको कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
4: बझाङको सदरमुकाम नजिकै छौँ।
0: कुन गाउँमा? कुन रेडियोमा कार्यक्रम सुनिन्छ तपाईँको घरमा?
4: साइपालबाट।
0: साइपालबाट अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
4: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
4: 2053 साल असार 25 गते।
0: असारको 25 गते
4: मंगलबारको राति 12:15 बजे।
0: 12:15 कुन बारको राति, कुन बारको बिहान?
4: मंगलबारको राति।
0: अनि सोमबारको बिहान?
4: होइन, मंगलबारको राति, अब उता बुधबारको बिहान हुने।
0: कति गते राति, कति गते बिहान?
4: 25 गते मंगलबारको राति,
0: 26 गते बिहान हुने बेला हो।
4: हजुर हजुर।
0: यहाँबाट हेर्दाखेरि राशिको नाम लीलाधर नाम आउँछ, मेष राशि हुन्छ। के राशि हेर्ने गर्नुभएको छ?
4: मेष राशि नै छ,
0: लीलाधर मेष राशि। अब 12 शनिको योग छ, राजीव परेछ, पैसा राम्रो कमाउँछन्, घर छोडेर मस्त पैसा कमाएर उन्नति प्रगति गर्ने खालको छोराको चिना छ। बृहस्पति पनि भाग्य स्थानमा, पञ्चम स्थानमा पनि विद्यामा राम्रो देखेको छ। 18 वर्षपछि संकटले केही कुरामा पढाइमा थोरै समस्या ल्यायो होला, अहिले त्यस्तो आँचिनु पर्दैन। अहिले फेरि राहु सुरु भएछ, भर्खरै 28 वर्षदेखि राहु सुरु भएछ। राहुको शान्ति गराउनु, राहुको पूजापाठहरू गराउनु, अलिकति यस्तो मान्छेलाई सामान्यतया राहुले कहिले काहीँ झुटाएर पनि ल्याउन सक्छ, नसाको समस्याहरू आउन सक्छ, कामहरू अलिक बिग्रिरहन सक्ने सम्भावना छ है?
4: हजुर, त्यसो त्यसै भइरहेको छ।
0: कहाँ हुनुहुन्छ अहिले छोरा? काठमाडौँ?
4: अहिले त्यही काठमाडौँ नै छ।
0: कहाँ पढ्नु छ
4: सर? त्यही पढ्यो है, लेभलले इन्जिनियरिङ त पुरा भइसक्यो उसको।
0: मैले भने त पढाइमा राम्रै हुन्छ किनकि बृहस्पतिको दृष्टि छ, ठिकै छ, नराम्रो छ होइन, ग्रहहरू राम्रै छन् है।
4: अहिले राहु चलिरहेछ,
0: अहिले राहु अब 28 वर्षदेखि राहु प्रारम्भ भयो। राहुको शान्ति गर्दा जति पढे पनि उन्नति हुन गाह्रो हुन्छ कि?
4: हजुर, त्यसो भए मैले कहिले गर्दा उसको?
0: अब राहुको शान्तिहरू गराउनु न, राहुको 18,000 पल्ट जपहरू गराउनु, पूजापाठहरू गराउनु राम्रो हुन्छ, अनि वैवाहिक जीवनमा हेराएर विवाह गर्नुहुँदा राम्रो हुन्छ होइन।
4: हजुर,
0: अरू केही छ?
4: त्यसको त्यसो भए राहुको आजभोलि यो रुद्री शान्ति गरेर त्यसैमा गर्दा कस्तो?
0: रुद्री शान्ति भन्ने होइन, रुद्री त पाठ गर्दा ग्रह शान्तिमा रुद्री अनिवार्य रूपमा गर्ने हो। यसको लागि अब राहुको 18,000 पल्ट जप गर्नुपर्छ, रुद्री चण्डी पाठहरू गर्नुपर्छ। अब तपाईँको उसको मात्रै गर्नेमा देखि त्यही 4-5 बाहुन चाहियो, अरूको पनि गर्नेमा फेरि ग्रह हेर्नु पर्यो, त्यही अनुसार अगाडि बढ्नु। राज्य पनि परेको छ, आतिनु पर्दैन, छोराले गरिखान्छन् राम्रोसँगले, तर अलिकति पछि गएर वैवाहिक जीवनमा पनि समस्या नआओस् भन्नको लागि बेला बेलामा शान्ति गर्ने, हेराउँदै गर्ने, दुईजनाको चिनाहरू हेराएर विवाह गर्ने, पछि पनि हेराउँदै गर्ने गर्दा राम्रो हुन्छ है।
4: हजुर, अहिले हुन त सबै गुरुदेवहरू त्यसै भन्नुहुन्छ, तर खै अहिलेसम्म केही गर्न सकेका छैन।
0: मैले हजुरलाई अघि भने नि, तपाईँको छोरालाई 18 वर्षदेखि 26 वर्षसम्म सङ्कटा थियो होइन?
4: हजुर,
0: तपाईँले भन्नु त 18 वर्षदेखि 26 वर्षसम्म कतिचोटि ग्रह शान्ति गर्नुभयो?
4: मैले एक दुईचोटि त गरेँ हजुर, 20 वर्ष।
0: अनि 8 वर्षमा जम्मा दुईचोटि ग्रह शान्ति गरेर अनि बाहुनले दोहोऱ्यो नि? सुन्नु न, तपाईँले 8 वर्षमा दुईचोटि ग्रह शान्ति गर्दा कतिजना ब्राह्मण राखेर गराउनु?
4: 8 वर्षमा त गरेन।
0: होइन, भन्न खोजेको 18 वर्षदेखि 26 वर्षभित्रमा भन्न खोजे मैले।
4: हजुर, मैले एकचोटि 3 जनाबाट गराएँ, एकचोटि 5 जना गाउँ राखेर।
0: 5 जनाबाट गराउँदा त राम्रै हो, 3 जना गराउँदा त अनि त्यो बेला सङ्कटा पनि थियो, सङ्कटाको शान्ति गर्नु पर्यो परेन भन्नु त। अनि कहिले चन्द्रमा छ, कहिले मंगल छ, त्यो त अनि शान्ति गर्दा पूरा हुँदैन नि हजुर। तपाईँहरू काम पूरा नगर्ने अनि गुरुबाहरू भन्नुहुन्छ भन्ने राम्रो छ चिना। लग्न सुन न, लग्नमा चन्द्रमा छ, मित्र गृहमा गएर बसेको छ, मेषको चन्द्रमा राम्रै मानिन्छ, तर नवौं स्थानमा गएर बृहस्पति स्वगृही भएर मजाले पञ्चम स्थान पनि देखेको छ हो। लग्न पनि पूरा रूपमा फुल दृष्टि गरेको छ, अनि तृतीय भाव पनि पूरा रूपमा दृष्टि गरेको छ। योभन्दा राम्रो के भन्नु? अब भागको यही हो। अब कि तपाईँले समय उल्टो भन्नुभयो होइन, राम्रो छ, राजयोग पनि परेको छ, बुद्धि दाजु राजयोग परेको छ, बृहस्पति स्वगृही छ, चन्द्रमा मित्रगृह गरेर बसेको छ, धनस्थानमा शुक्र स्वगृही छ, अनि सबैको राम्रो छ त। नराम्रो भाव हामीले बिग्रियो भन्नु होइन र? आजभोलिको मान्छेले विदेश चाहना गर्छन्, तर उसलाई मैले भने त राजयोग परेको मान्छेलाई जहाँ गएर सुकाउँछ, नेपालमा पनि राजयोगले राम्रो कमाइ गर्छन्। अब राहु चल्यो अनि राहुमा अब तपाईँ शान्ति गर्नु, अनि गुरुबा हुन्छ भन्नुहुन्थ्यो, भएन भन्नुहुन्छ, राहु शान्ति गर्नु। अब तपाईँको तिर अब यो के हुन्छ भने ब्राह्मण पनि शुद्ध चाहियो, गर्ने मान्छेले पनि पूरा गरिदिनु पर्यो, अनि गरे भन्न पनि भएन नि त फेरि। सबै कुरामा भर पर्छ क्या हजुर, हेर्ने मान्छेले मात्रै तपाईँले भन्नुभएको थियो, अर्कोले भनौँ, तर खै भनेपछि के हुन्छ, हाम्रो पनि त मन मरेर आउँछ नि, काम चाहिँ गर्नु न होइन र?
4: यहाँको यही ज्योतिषहरूले गुरुले भनेअनुसार त अब गरौँ, खै यिनीहरूलाई ज्ञान पनि हुन्छ कि
0: होइन, जसले भने पनि गर्नलाई पनि विधि पुर्याएर गर्नु पर्यो है।
4: हजुर,
0: अहिले छुट्यौँ?
4: हजुर, हुन्छ,
0: राधे राधे। कार्यक्रममा यतिखेर हुनुहुन्थ्यो हाम्रो बझानु जिल्लाबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण तपाईँले सुन्न सक्नुहुन्छ, र हामीसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको तपाईँ समाधान लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र प्रचर्चाहरू पनि तपाईँले लिन पर्ने हुन्छ। दिनैभरि पनि फोन गर्न सक्नुहुन्छ, आज फोन लागेन भने तपाईँ हामीसँग रहनुहोला, दिनैभरि फोनमा संवादमा रहनुहोला, तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ, आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र प्रचर्चाहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। आजको लागि कार्यक्रमको लगभग हामी अन्तिम अन्तिम भागमा आइसकेका छौँ। भोलि बिहान तपाईँहरू मेरो भेट पुनः रेडियो तरङ्गमा रहनेछ। प्रसन्नको लागि भने आज्ञा दिनुहोस्। तपाईँको दिन आनन्दमय मंगलमय रहोस्। जय जय श्री कृष्ण, जय जय श्री राधे।

0: रेडियो टाइगर 99.2 MHz गर्जन सधैं बाजछन्।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने।

उद्धार र राहतका लागि सेतु ऱ्यापिड सञ्चालन, हिम पहिरोको कारण रसुवामा बाढ़ी आएको हुन सक्ने आशंका, थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने, बाल बालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै, र टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालीहरूले आज हैदराबाद किङ्समेन एकाडेमीसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोडेकोसी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 162 जनाको ज्यान गएको पुष्टि भएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा 64, गोर्खामा 20, तनहुँमा 9 र नवलपरासीमा 28 जनाको शव फेला परेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीका कारण झण्डै 1000 जना सम्पर्कविहीन छन्। बाढ़ीमा सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 13 कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै विभिन्न जलविद्युत आयोजनाका 106 कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका 19 कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी 484 जना सम्पर्कविहीन छन्। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन। परिवार र आफन्त साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन्। रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा आज बिहानैदेखि खोज तथा उद्धारको काम शुरू भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा फँसेका घाइते र तत्काल उद्धार आवश्यक पर्ने नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित ठाउँमा ल्याउने काम शुरू भएको छ। हिजो 100 भन्दा धेरैलाई उद्धार गरिएको थियो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुरमा रहेको नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका क्याम्पमा उपचारको व्यवस्था मिलाइनेछ। गम्भीर प्रकृतिका घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर थप उपचार गराउने तयारी भइरहेको छ। प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफू वा आफ्ना आफन्त जोखिममा परेको अवस्थामा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई तत्काल खबर गर्न गृह प्रवक्ता काफ्लेले आग्रह गर्नुभयो। उज्यालो संघको कुराकानीमा वहाँले उद्धारका लागि सरकारी संयन्त्र सक्रिय रहेको भन्दै प्रभावित नागरिकलाई नआत्तिन र उपलब्ध सुरक्षा संयन्त्रसँग समन्वय गर्न आग्रह गर्नु भएको छ। समस्या परेका वा जोखिममा रहेका नागरिकलाई तत्काल नजिकको प्रहरी कार्यालय, पालिका वा प्रशासनलाई जानकारी गराउन उहाँको आग्रह छ। बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र अवरूद्ध सड़क पुनसंचालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको छ। यो प्रणालीले उद्धारकर्मी, कमाण्ड सेन्टर तथा मैदानमा खटिएका गाड़ी र अपरेटरहरूलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार राहत सामग्रीको माग गर्ने सुविधा छ। प्रणालीमा आएका यस्ता माग सिधै केन्द्रीय तथा प्रादेशिक कमाण्ड सेन्टरको स्क्रिनमा पुग्ने र यसको आधारमा नजिकै रहेका हेभी इक्विपमेन्ट वा एम्बुलेन्सलाई तत्काल घटनास्थलतर्फ तैनाथ गराउन सकिने सरकारले जनाएको छ। यस्तै रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि देश विदेशबाट सहयोग जुट्न थालेको छ। सरकारले प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनले बाढ़ी पीड़ितका लागि तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गर्दै चिकित्सक टोली मार्फत प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने जनाएको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। विश्व ब्याङ्कले उद्धार तथा पुनर्निर्माणका लागि विभिन्न स्रोतबाट झण्डै 25 अर्ब रूपियाँसम्म आपतकालीन सहयोग उपलब्ध हुन सक्ने जनाएको छ। भारतले 10 टन मानवीय सहायता, राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ भने चीनले तत्काल आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै बंगलादेश सरकारले नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि आवश्यक सहयोगका लागि तत्पर रहेको जनाएको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ। यस्तै अमेरिकाले पनि उद्धार तथा राहतमा सहयोग गर्न तत्पर रहेको जनाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत दलका नेता कार्यकर्ताहरूले पनि

0: उद्धार तथा राहतमा सहयोग गर्ने बताएका छन्। यस्तै सरकारले बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न देश विदेशमा रहेका व्यक्ति तथा संघ संस्थालाई अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। रसुवामा आएको भीषण आकस्मिक बाढ़ी उच्च हिमाली क्षेत्रमा भएको हिउँ चट्टानको हिम पहिरोका कारण आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। भोटेकोशी र त्रिशुली नदी प्रणाली हुँदै पानी केग्रान तथा ठूला ढुंगा सहितको शक्तिशाली बहाव आएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। हिजो बिहान झण्डै 9 बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ़न थालेको थियो। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङमा जनधनको ठूलो क्षति भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कन अनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको विग्रान भोटेकोशी नदीको सहायक नदी लेन्दे खोलामा खसेको हुन सक्ने देखिएको छ। गल्चीमा त्रिशुली नदीको पानीको सतह 30 मिनटमै 9 मिटरसम्म बढ़ेको थियो भने मलेखुमा त्यही अवधिमा 7 मिटरसम्म बढ़ेको देखिएको छ। विशेषज्ञहरूले गेग्रानका कारण नदीको साँगुरो भागमा अस्थायी रूपमा नदी थुनिएर पहिरो बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन्। प्रभावित क्षेत्रबाट उत्तरतर्फ झण्डै 12 किलोमिटर टाढा जिलुङमा रहेको भूकम्प मापन केन्द्रले असामान्य संकेत रेकर्ड गरेको थियो। वैज्ञानिकहरूले ती भूकम्पीय संकेत सम्भावित पहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने बारे अध्ययन गरिरहेका छन्। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा त्यहाँ थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार भन्ने देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि अहिलेसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै पनि ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले सूचनामा उल्लेख गरेको छ। यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। बाढ़ीका कारण हिजोदेखि अवरूद्ध रहेको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको बैरेनीदेखि गौलदीसम्मको सड़क बाढ़ीको लेदो जमेका कारण अवरूद्ध छ। आज बिहानदेखि लेदो हटाउने काम शुरू भएको र दिउँसोसम्म सड़क खुल्न सक्ने प्रहरले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङ र चितवन प्रशासनले काठमाडौँ नारायणगढ सड़कमा गाड़ी चलाउन रोक लगाएका छन्। बाढ़ीका कारण धादिङ, नुवाकोट र सुवामा चल्ने गाड़ी हिजैदेखि ठप्प छन्। यसैबीच आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराति धेरै ठाउँमा पानी पर्यो। अन्य क्षेत्रको तुलनामा मध्य प्रदेशमा भने वर्षा कम भएको छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात नेपाली 27 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। सम्झौता अनुसार मेटाले किशोर किशोरीहरूको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था समेत लागू गर्दैछ। अब खेल खबर. अस्ट्रेलियामा चलिरहेको टप एन टी ट्वेन्टी श्रृंखलामा नेपाल एले राष्ट्रिय पुरूष क्रिकेट टोली अन्तर्गत आज हैदराबाद किङ्स मेन एकाडेमीसँग खेल्दैछ. यो दुई टोली बीचको खेल अहिले केही बेरमा डार्विन गार्डन ओभलको मैदानमा शुरू हुँदैछ. प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिका सुधार गर्ने लक्ष्यमा छ. नेपालले शुरूआती दुई खेलमा पराजय बेहोर्दा पछिल्ला दुई खेलमा लगातार जित दर्ता गरेको छ. चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. बाढ़ीका कारण 162 जनाको ज्यान गएको पुष्टि. खोज तथा उद्धारको काम चल्दै समस्या परेमा सम्पर्क गर्न आग्रह. भोटेकोशी बाढ़ी पीड़ितको उद्धार र राहतमा देश विदेशबाट सहयोग. उद्धार र राहतका लागि सेतु ऱ्यापिड सञ्चालन. हिम पहिरोको कारण रसुवामा बाढ़ी आएको हुन सक्ने आशंका. थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई. बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने. बालबालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै. र टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालले आज हैदराबाद किङ्समेन एकाडेमीसँग खेल्दै.
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज. गर्जन छ सधैँ बाजमै.
5: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ. केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
6: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ. मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ.
5: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया. सम्पर्क फोन नम्बर 0484 40 30 82.
7: यो साल त ढुक्क भयो अलिगढी.
8: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ. पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने.
7: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो.
9: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्. नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्. एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्. आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्. साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्. स्वच्छतामा ध्यान दिनुहोस्.
10: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश.
11: होइन दिदी, किन निराश भएर बस्नु भएको?
12: छोराको बिहेको दिन पनि आइसक्यो. आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी.
11: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी. भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि.
13: हाम्रा सेवाहरू: हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ.
14: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि.
15: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया. सम्पर्क मोबाइल नम्बर 98484.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज. गर्जन छ सधैँ बाजमै.

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखिएमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि मरेको नहुन सक्छ त्यस्तो अवस्थामा नचलाउने,
1: गाउँ घरमा भूमिमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले

0: निस्किहालेमा
1: शान्त रहने धेरै हिँडुल नगर्ने विष फैलन सक्छ।
0: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल झारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
1: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्वदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
0: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय न अपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
1: नेपाल मेडिकल सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुनि।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज गर्जन सस्मदै बाघसिंह रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
1: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टर।

0: दिया। प्रुफ राइटर हेमराज आचार्य, संपर्क मोबाइल नंबर 98482974।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: हेलो धौली, कहाँ छैन तू?
1: म त यहाँ घरै छु।
0: अरे मेरो साथीले त आफ्नो छोरा दिल्ली खान बाइक गयो, म यहाँ एक्लै रहे, आउने कि त?
1: कहाँ हो त मैले आउनु पर्ने?
0: अरे यहाँ माथि खप्तरका डाँडामा आइज न।
1: ल ल म आउँदो भए।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाघ झै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल, ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहित

0: यो रेडियो टाइगर 90.2 मेगाहर्ज गर्जन सधैं बाग्झैं रेडियो टाइगर स्टुडियो टाइम अहिले दिउँसोको 3 बजेको छ।
1: अहिले दिउँसोको 3 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर।

0: भन्दा पहिले मुख्य मुख्य खबर। बाढीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो, बाढीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटेपछि नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढी 6 घण्टामा नारायणी पुगेको विवरण सार्वजनिक। अतिरिक्त बाढीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो, एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिटको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो, टप इन T20 श्रृंखलामा नेपाल एको तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 मुद्दे साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको काममा गएर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै अपीलमा क्षतिग्रस्त संरचनालाई अझ सुरक्षित र उत्थानशील ढंगले पुननिर्माण गर्ने तथा कालो बजारी अभाव र राहत दुरूपयोगमा संलग्नलाई कड़ा कानूनी कार्यवाही गर्ने, जलवायु न्यायको मुद्दा उठाउने, अन्तर्राष्ट्रिय सहयोगको अपील गर्ने र विपदपछिको पुननिर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका काम कार्यवाहीको निरन्तर सल्लाह सहयोग र अनुगमन गर्ने निर्णय पनि भएको उल्लेख छ। विपदलाई राष्ट्रिय एकता, पूर्व तयारी र उत्थानशील पुननिर्माणको अवसरका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्। हिजो भोटेकोशी नदी हुँदै आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 270 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म विभिन्न जिल्लामा 30 शव भेटिएका हुन्। सबैभन्दा धेरै चितवनमा 108 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 62 वटा, धादिङमा 27, गोर्खामा 20, रसुवामा 17, नवलपरासी पश्चिममा 15, नुवाकोटमा 12 र तनहुँमा 9 वटा शव भेटिएका हुन्। यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गर्ने भएको छ। चितवनका प्रमुख अधिकारी गणेश हरियाललाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले अस्पतालमा पर्याप्त ठाउँ नभएका कारण प्रतिष्ठानको भवन प्रयोग गर्न थालेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर यस अवस्था बारेमा जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगति बारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देशन दिनुभएको छ। यसैबीच रसुवामा आएको बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ। झण्डै 4,000 जना सैनिकहरूको समन्वयमा घाइतेहरूको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको नेपाली सेनाका प्रवक्ता राजराम बस्नेतले जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको भीषण बाढ़ी 6 घण्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सेटेलाइट तस्विर तथा प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिम पहिरोका कारण आकस्मिक बाढी आएको देखिन्छ। महाशाखाका अनुसार सीमाबाट 1 किलोमिटर तल रहेको रसुवागढी जलमापन केन्द्रले अन्तिम पटक बिहान 8:40 विवरण पठाउँदा नदीको जलसतह 1.62 मिटर थियो। त्यहाँ बोटेकोशीको जलसतह सतर्कता तह 6 मिटर र खतरा तह 7 मिटर तोकिएको छ। बाढीले केन्द्र नै बगाएपछि त्यसपछि विवरण आउन बन्द भएको छ। त्यसपछि सीमा क्षेत्रबाट प्रवेश गरेको उच्च गति बहाव र गेग्राम सहितको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको महाशाखा अनुसार बिहान 8:50 स्याफुडपेसी केन्द्रमा 3.8 मिटर जलसतह मापन थियो। त्यहाँको सतर्कता तह 5.5 मिटर हो। त्यसपछि त्यहाँको केन्द्र पनि बाढीले बगायो। सीमाबाट 36 किलोमिटर तल रहेको बेत्रावतीमा 9:20 त्रिशुलीको जलसतह 3.5 मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह 4.1 मिटर र खतरा तह 5.5 मिटर हो। त्यसपछि बेत्रावती जलमापन केन्द्रको विवरण पनि आउन बन्द भयो। यसको अर्थ केन्द्र बगियो। लेखुमा रहेको फुर्की जलमापन केन्द्रमा बिहान 11:26 जलसतह 7 मिटर र 11:40 8 मिटर पार भयो। फुर्केमा त्रिशुलीको उच्चतम 10.48 मिटर पुगेपछि जलमापन केन्द्र बगायो। मुगलिन नजिक कालीखोलामा दिउँसो 2:14 खतरा तह पार गरेको देखिन्छ। 12.1 मिटर खतरा तह रहेकोमा कालीखोलामा उच्चतम 12.35 मिटर जलसतह मापन भएको थियो। देवघाट जलमापन केन्द्रमा दिउँसो 3:20 बाढ़ी पुगेकोमा 4 बजे सतह 6.57 मिटरको उच्चतम बिन्दुमा पुगेपछि क्रमैसँग घटेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार देवघाटमा 2:10 छ बजीसम्म आधार बहाव भन्दा अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान छ। महाशाखाले हिजो 6,79,000 नागरिकलाई एसएमएस पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष AC 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार राहत र पुननिर्माणका योजनाबारे जानकारी गराउनु भएको हो अर्थमन्त्री वाग्लेले बाढ़ी पहिरो र डुबानमा परिबेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो अर्थमन्त्री वाग्लेले 2072 सालको भूकम्पपछिको पुननिर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुननिर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो विदेशको खबर कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्कको शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर सफलतापूर्वक हटाइएको छ बेलायतको बेडफोर्ड सायर राइस हिवर्डले शल्यक्रिया नगराएको भए उहाँको दृष्टि घुम्न सक्ने युनिभर्सिटी कलेज लन्डन अस्पतालका शल्य चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ एआई उपकरणले शल्यक्रियाको भिडियो फिडको विश्लेषण गरेको र शल्यक्रियाका बेला चिकित्सकहरूलाई मस्तिष्कमा रहेका महत्वपूर्ण तर लुकेका नसा र स्नायुहरूबाट कसरी बच्ने भन्ने बारेमा सल्लाह दिएको थियो यसले चिकित्सकहरूलाई ट्युमरको सकेसम्म धेरै भाग सुरक्षित रूपमा हटाउन मदत गरेको खबरमा उल्लेख छ मस्तिष्कको जाँचबाट 48 वर्षीय हिवर्डको पीटीओ टरी ग्रन्थीमा 11 मिलिमिटरको क्यान्सर नभएको ट्युमर बढ़िरहेको पत्ता लागेको थियो शल्य चिकित्सकहरूले राइस हिभर्टलाई विशेष रूपमा तयार पारिएको एआई उपकरणको प्रयोग गरी गरिने शल्यक्रियाको अनुभव लिने पहिलो व्यक्ति बन्ने प्रस्ताव राख्दा उहाँले कुनै हिचकिचाहट देखाउनु भएन बेलायतका एक औषध शल्यक्रिया शल्य चिकित्सकले वर्षमा यस्ता झण्डै 10 देखि 20 वटा शल्यक्रिया गर्छन् र बिरामीको शारीरिक संरचना बारे जानकारी लिन शल्यक्रिया अघि गरेका स्क्यानहरूमा भर पर्छन् अब खेल खबर एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो मलेसिया एक समय मात्र एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जित दिलाए मलेसियाका अकिल भाइदले 56 नासुज साकिबले 51 रन बनाए नेपालका ललित राजवंशले 3 तथा सन्दीप लामिछाने दिपेन्द्र सिंह र रोहित पौडेलले 2-2 विकेट लिए यस्तै हेमन्त धामीले 1 विकेट लिए यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो नेपालका रोहित पौडेलले 61 गुलशन झाले 45 रन बनाए मलेसियाका अकिल भाइदले 4 विकेट लिए पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो र अस्ट्रेलियामा चलिरहेको टप इन T20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बिहोरेको छ योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ नेपाल ए हैदराबाद किङ्समेन एकाडेमीसँग 31 रनले पराजित भयो किङ्समेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर 2 बलमा 166 रन बनाउँदा सबै विकेट गुमायो नेपाल एका कुशल भुर्तेले 66 लोकेश बमले 38 रन बनाए किङ्समेनका स्कट कुगेई लेनले र उषामा मीरले 3-3 विकेट लिए त्यसअघि टस हारेर ब्याटिङ गरेको किङ्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो अब नेपाल एले लिग चरणमा 1 खेल खेल्न बाँकी छ नेपाल ए 5 खेलमा 4 अङ्क सहित तालिकाको 7 स्थानमा छ चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 मोदी संकल्प नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार हिजो भोटेपछि नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढी 6 घण्टामा नारायणी पुगेको विवरण। सार्वजनिक अतिरिक्त बाढीजन्य पानीको आयतन झण्डै 2 करोड घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो। टप इन T20 श्रृंखलामा नेपाल एको तेस्रो हार।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुने।
3: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही भाद्र 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मुनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
6: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
5: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
6: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
5: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
6: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
5: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तव मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
6: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
5: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
6: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
5: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
6: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
5: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
6: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
5: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
6: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय न अपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
5: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400 46368।
2: नमस्कार, तपाईँ अहिले सुन्दै

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: पनि गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
1: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया, सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 37 582।
8: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
9: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
10: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
9: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
10: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
9: अङ्कल सेवाहरू,
10: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081 533 719, 98 480 22 229 र 98 605 22 229।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: ਸੱਚੀ ਮੇਰੀ ਸੱਚੀ ਮੇਰੀ
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैं भाग्छ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भाद्र 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
1: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशन का साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक फुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400 46368।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम यति बेला साँझको 5 बजेको छ।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-79774।
0: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: आवाज रेडियो टाइगर 9.2 मेगाहर्ट्ज।

0: गरे
1: एक्सनले बाबु दुधा दुधा जेजुका गब्बर हाँ गब्बर यता देखि यता देखि न ओ नानी तिमी नानी तिमी नानी तिमी हजुर
2: अगाडि मैले पछि ल्याए कति पछि पछाडि रहेछ।

0: नेतृत्वमा रहेको छ।
1: यसैबीच सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 मुद्दे छाज संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको नाममा गैर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकारीको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमथालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।
0: हिजो बाढ़ी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढ़ी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो। चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो। बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख छ। महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनु हुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउँदै नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार छोछेन खोला र पुरेपु च्याङपो नदीको संगम नजिकै एउटा ताल बनेको हो। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छोचेन र पुरेपु खोला सीमापारी आपसमा मिसिन्छन् तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ। भोटेकोशी त्रिशुली नदीको मुख्य माथिल्लो शाखा हो। नयाँ बनेको तालको पानीको मात्रा आज बिहानसम्म 20 लाख घनमिटर अनुमान गरिएको र ताल पहिले नै भरिएको चिनिया पक्षले जनाएको छ। आउँदा 3 दिनभित्र तालमा थप 30 लाख घनमिटर पानी भित्रने अनुमान छ। यसले गर्दा ताल फुट्ने उच्च देखिएको चिनिया सरकारी संचार माध्यम सीसीटीभीले जनाएको छ। चीनको जलस्रोत मन्त्रालयले तालको विकासलाई नजिकबाट निगरानी गरिरहेको र आपतकालीन उद्धार प्रयासका लागि सहयोग प्रदान गर्न बाढ़ी सिमुलेशन र विश्लेषणहरू गरिरहेको खबरमा उल्लेख छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बासिन्दा, बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देश दिनुभएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित क्षेत्रका बासिन्दाको भोगाईसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार

0: गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 4-93-555।
4: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
4: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
5: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
4: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
4: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
5: इतिहास, गाथा र कथा, गाँठका कुरा।
4: गाँठका कुरा
5: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा। गाँठका कुरा
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हिजो भुटेकोसीमा आएको बाढीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो, 910 जना अझै सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाईमा। बाढी पछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। भुटेकोसीको माथि नयाँ बनेको ताल फुट्न सक्ने भएकोले सावधानी अपनाउन सरकारको आग्रह लगाएको खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर, भुटेकोशी बाढ़ीपछि राहत संकलन र वितरणमा अनियमितता रोक्न सरकारले एकद्वार प्रणाली लागू गरेको छ। नगद तथा जिन्सी सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा तोकिएका सरकारी केन्द्र मार्फत संकलन गरिनेछ। विदेशबाट आउने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा तथा स्वदेशी सामग्री नुवाकोट र धादिङका नेपाली सेनाको ब्यारेकमा बुझाउनु पर्नेछ। निजी व्यक्ति वा संस्थालाई स्वतन्त्र रूपमा राहत वा नगद संकलन गर्न अनुमति छैन। सरकारले संकलित सहायता कर्मचारी प्रशासन, सुरक्षा निकाय तथा प्रदेश र पालिका सरकार मार्फत प्रभावितसम्म पुर्याउने जनाएको छ। विदेशबाट राहत रकम पठाउँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका तोकिएका बैंक खाता मात्र प्रयोग गर्न सकिनेछ।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुननिर्माणका योजनाबारे जानकारी दिनुभएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी, पहिरो र डुबानमा परि बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। यसैबीच नेपालको बाढ़ी प्रभावितका लागि बेलायत सरकारले 5 मिलियन पाउण्ड अर्थात झण्डै 1 अर्ब रूपियाँ बराबरको सहयोग गर्ने भएको छ। प्रधानमन्त्री एनडी बर्नहामले बाढ़ीले नेपालमा पुर्याएको क्षतिलाई हृदय विदारक भएको उल्लेख गर्दै सहयोग उपलब्ध गराउने बताउनु भएको हो।
7: ग्लोबल आईएमई बैंकले भुटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड़ रूपियाँ सहयोगको घोषणा गरेको छ। यस्तै गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ी प्रभावित परिवारको उद्धार, राहत र अन्य सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। त्यस्तै नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ सहयोग गर्ने भएको छ। यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिकाले 30 लाख राहत सहयोग उपलब्ध गराउने जनाएको छ। कलाकार दुई हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा 2 लाख रूपियाँ सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुने भएको छ। त्यस्तै कोशी प्रदेश सरकारले पनि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ।
6: यसैबीच रसुवाको भुटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको राहत, उद्धार र प्रभावित क्षेत्र पुनर्निर्माणका लागि सरकारी कर्मचारीहरूले 10 दिनसम्मको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको सचिव स्तरको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निकालिएको विज्ञप्तिमा विपदबाट भएको जनधनको क्षति तथा पुनर्स्थापनाका लागि श्रू स्केल तलबको दुई दिनको श्रेणीविहीन कर्मचारीहरूले, त्यस्तै गरी राजपत्र अनङ्कित वा त्योभन्दा त्यो सरहका कर्मचारीले पाँच दिनको, राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी वा त्यो सरहका कर्मचारीबाट सात दिनको र राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणी कर्मचारीबाट दस दिन बराबरको तलब पारिश्रमिक रकम 2083 भदौ महिनाको तलब मासिक तलब भुक्तानी गर्दा नै कट्टा गर्ने निर्णय भएको हो।
7: नेपाल राष्ट्र बैंकले बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबार तोकिएको अधिकतम सीमा अर्थात ट्रान्जेक्सन लिमिट नलाग्ने घोषणा गरेको छ। बाढ़ी प्रभावितको व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन र परिचालनलाई सहज बनाउन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्तो निर्णय गरेको हो। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई जारी गरिएको निर्देशन अनुसार मोबाइल बैंकिङ, वेब एप्लिकेशन र ई मनी डिजिटल वालेट मार्फत यी दुई कोषमा गरिने कारोबारमा अबदेखि एकीकृत निर्देशन 2082 उल्लेख भए बमोजिमको अधिकतम सीमा लागू नहुने सूचनामा उल्लेख छ। यो व्यवस्थाले इच्छुक व्यक्ति वा संस्थालाई कुनै पनि प्राविधिक अडचन बिना जति पनि रकम सहयोग स्वरूप जम्मा गर्न बाटो खोलेको छ।
6: बाढ़ीका कारण प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ। बाढ़ीले धेरै क्षति गरेको रसुवाको गोसाईकुण्डा गाउँपालिका वडा नम्बर 2 को अहिलेको अवस्थाबारे जानकारी दिँदै कार्यपालिका सदस्य पेमा दोर्जे घले,
8: सबै जन्त छ, केही छैन, त्यो जङ्गल मेरो बाजुको मान्छेहरू कतिजना भोकै छ होला, अब मरेको त अब मर्यो ठिकै छ, त्यहाँभित्र छ होला, अब त्यो बाँकेको मान्छेहरूले खाना पिना छैन होला, अब कोही सम्पर्कमा छैन, सम्पर्क बिनै भयो, बाबुसँग भन्यो अहिलेसम्म सम्पर्कै आएको छैन हामीसँग, एउटा हेली गएर पुग्ने होइन, कल गर्नेले फोन छैन, न बत्ती छ, न नेट छ, न खाने पिना छ, केही छैन, अब हेली लगेर तपाईँहरू त्यहाँ माथि टिमुरे भन्दा माथि मेरो जङ्गल मेरो हेर्न गयो भने त्यहाँनिर मान्छे कति हुन्छ, अब सडकमै भयो नि, हामी त दोस्त छ, हामी कर छैन, बिचोक छ, हामी लास भयो नि, हेर्नु पर्यो नि त, हामीले देख्नु पर्यो।
6: यस्तै नुवाकोटको विदुर नगरपालिकामा पनि ठूलो क्षति पुगेको छ। अहिले विदुर नगरपालिकामा उद्धार कार्य कसरी चलिरहेको छ त उपमेयर प्रभाव ओगटी?
9: सुरक्षित ठाउँमा जानुभएको तर घरहरू केही पनि नभएकोहरूको उद्धार गर्ने गरेर यहाँ अहिले पोलिसी बन्दैछ, हेलिकप्टरहरू वारीको पानी अलिक बढी सिफ्ट गर्ने भन्ने छ, फिल्डबाट गएर गर्ने अरू कार्यहरू चाहिँ हामीले गर्न सकेका छैनौँ, जस्तै स्कुल गएका बच्चाहरूलाई स्कुलमा होल्ड गरेको छ वारीपारीको कारणले होइन, उहाँहरूलाई वारीपारी गर्ने गरेर विभिन्न लटमा बनाएर चाहिँ बच्चाहरूलाई चाहिँ वारीपारी गर्ने घरमा पुर्याउने भन्ने टार्गेट गरिएको छ। अहिले सेनाको क्याम्पभित्र पनि काठमाडौँको उपचारहरू गइरहेको छ, नसक्नेहरूलाई काठमाडौँ पनि पठाइदिएको छ, त्यो ढङ्गले चाहिँ मिलाइएको छ, जति पनि भइरहेको छ हेलिकप्टरको मार्फत भइरहेको छ होइन, जब जति खेलको डिमान्ड हो त्यो अनुसारको पुग्दो रहेछ होइन, तालिमका 85 जनशक्ति जस्तो 20 सेना 20 प्रहरी 20 सैनिक पठाइदिनु भने त्यहाँका स्थानीय पनि मिलेर त्यो हिलो पल्छौँ, त्यहाँभित्र अझै कोही नागरिकहरू फसिराख्नु भएको छ कि, त्यस्तो खालको पोलिसी चाहिँ बन्न ढिलो भइरहेको छ।
6: नुवाकोटकै विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत 1643 विद्यार्थीको ज्यान समयमै विद्यालय खाली गराइसकेकाले जोगिएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढ़ी आउनुभन्दा 15 मिनट अघि विद्यालय खाली गर्न निर्देशन दिएको थियो। विद्यार्थीहरूलाई अभावको जिम्मा लगाइसकेपछि पनि केही विद्यार्थी भने अझै सम्पर्कविहीन रहेका उहाँले बताउनुभयो।
10: विद्यालय भएको ठाउँ खोलो हिँडिरहेको माथिबाट हेर्दाखेरि एकजना कारले सहयोगी चाहिँ मिसिङ भएको भन्ने मैले बुझेको छु, निमावी सामाजिक शिक्षक सन्तोष परियार भन्ने चाहिँ मिसिङ भएको बुझेको छु मैले। स्कुलभित्र चाहिँ अरू विद्यार्थी चाहिँ गइन थिएनन्, हिजो 100 जति मसँगै थिए, अब अभिभावकहरूलाई जिम्मा लाउँदा लाउँदै अहिले चाहिँ त्यही 30-35 विद्यार्थी छन्। अब विद्यार्थीहरू अलिअलि मिसिङ हुनुहुन्छ, जसको घर त्यही त्यसले बजार छ नि, बजार पनि खण्डर भएको छ, अब अभिभावक पनि मिसिङ भएको, बच्चा पनि मिसिङ भएको, त्यो पनि अब सम्पर्कमा आउँदैन नि त, हिँड्दै गर्दाखेरि पुलको छेउछाउतिर मिसिङ भएको भन्ने पनि अलिअलि सुन्नमा आएको छ।
6: त्रिशुलीमा आएको बाढ़ीले धादिङको गल्छी गाउँपालिकामा पनि ठूलो क्षति गरेको छ। गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार अहिले उद्धारको काम भइरहे पनि चुनौतीपूर्ण रहेको छ।
11: पृथ्वी राजमार्गको बैरेनी खण्ड अवरुद्ध, त्यो चाहिँ खोलाउने क्रम जारी छ, हामीले एउटा सेल्टर चाहिँ स्थापना गरेका छौँ, उहाँहरूलाई चाहिँ हामीले त्यो सेल्टरमा अब कति दिन हुन्छ खानपिनको लागि र बस्नको लागि न्यूनतम आर्थिक व्यवस्था गरेका छौँ, 32-42 घर पूर्ण क्षति नै देखिन्छ। खोस्रे टारको पुल बगाएको पक्की पुल, अब नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय स्वयंसेवक लगायत हामी स्थानीय तहको कर्मचारी सबै आफूले भ्याएसम्म लागिरहेछौँ सर, अब 4 वडामा पनि पुग्न पाएको छैनौँ, अब मेन राहत नै हो सर, अब बिहान मान्यजी आउनु भएको थियो, त्रिपुरामा पनि सफल भएको सामान्य सहजीकरण भइरहेको छ।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ।
13: न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चिनिया प्रधानमन्त्री ली छियाङ नेपालको सीमा क्षेत्र केरुङमा आएर बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। उहाँ नेतृत्वमा रहेको टोलीले उद्धार तथा राहत वितरणको निरीक्षण गर्नुका साथै उद्धार राहतमा खटिएकाहरूसँग भेट गरेको छ। काठमाडौँमा रहेको चिनिया दूतावासका अनुसार झण्डै 100 चिनिया नागरिकहरू नेपाल क्षेत्रमा हराइरहेका छन्। यस्तै चीनतर्फ बाढ़ीमा परेर 3 ज्यान गएको र 588 बेपत्ता भएका चिनिया दूतावासले जनाएको छ। यस्तै चीनको विदेश मन्त्रालयले भोटेकोशी बाढ़ीपछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ। बेजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले बाढ़ीका कारण चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति भएको र धेरै मानिस बेपत्ता भएको जानकारी दिँदै नेपालसँग समन्वय भइरहेको जानकारी दिनुभएको हो। नेपालको आवश्यकता अनुसार चीन आपतकालीन सहयोग उपलब्ध गराउन तयार रहेको पनि चीनले जनाएको छ।
4: भारतको विदेश मन्त्रालयले नेपाल र तिब्बतमा आएको बाढ़ीबाट आफ्नो देशका 288 नागरिक सम्पर्क विहीन रहेका जनाएको छ। नेपालको पर्यटन बोर्डले नेपालमा सम्पर्क विहीन विदेशी पर्यटकको हरूमध्ये 178 भारतीय भएको जानकारी गराएकोमा भारतले 288 बेपत्ता रहेका जनाएको हो। नेपालमा सम्पर्कविहीन भएका धेरै सो भारतीयहरू कैलाश मानसरोवरको तीर्थयात्राका लागि रसुवा हुँदै तिब्बततिर जाने क्रममा थिए।
5: भोटेकोशी बाढ़ीका कारण 3 जिल्लाका 18 विद्यालयमा क्षति पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। अहिलेसम्म प्राप्त विवरणमा रसुवाका 5, नुवाकोटको 7 विद्यालय र धादिङका 8 विद्यालय पूर्ण आंशिक र सामान्य क्षति भएका छन्। धेरैजसो विद्यालयमा बाढ़ी छिर्दा कक्षा कोठामा लेदो, बालुवा र माटोले पुरिएको क्षति पुगेका मध्ये धेरैजसो सामुदायिक र केही निजी विद्यालय रहेका छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालय रसुवाका 10 शिक्षक मध्ये 3 मात्रै सम्पर्कमा रहेका छन्। नुवाकोटको त्रिशुली सामुदायिक बोर्डिङले 3 विद्यार्थी सम्पर्कविहीन रहेको जनाएको छ।
4: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुगाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यात्रुवाहक तथा मालवाहक गाड़ीमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र गाड़ीका मजदूर समेत सम्पर्कविहीन रहेका छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले बाढ़ीबाट सार्वजनिक गाड़ीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो। प्रारम्भिक विवरण अनुसार अरण्यको यातायात सेवा प्रणालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था अज्ञात छ। उहाँका अनुसार यस्तै यात्रु बोकेका नमस्ते पासाङ लमु यातायात कम्पनी प्रणालीका 15 गाड़ी सम्पर्कविहीन छन्। यी संख्या पर्यटक घुमाउने कम्पनीहरूले प्रयोग गर्ने गाड़ीभन्दा बाहेक हुन्। यस्ता कम्पनीहरूले गोसाईकुण्ड तथा मानसरोवरका लागि यात्रु लैजाँदै गर्दा अरू थुप्रै गाड़ी परेका अनुमान छ।
5: नेपाल विद्युत प्राधिकरणले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध बनेका विभिन्न क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सञ्चालन गर्ने कामलाई तीव्र बनाएको छ। प्राधिकरणका सदस्य अंशु किरण साईका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्राधिकरणले दिएको जानकारी अनुसार नुवाकोटमा खरानीटार, समुद्रटार, चौघडा, लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत सञ्चालन आइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको मलेकु, गजुरी र मुगलिङ क्षेत्रमा पनि विद्युत सेवा पुनः सञ्चालनमा आएको छ। रसुवा जिल्लाको हकमा भने अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। प्राधिकरणले गृह मन्त्रालय र विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरहेको र आउँदो हप्ताभित्र रसुवामा विद्युतीकरण गर्ने योजना बनाएको जनाएको छ।
4: सरकारले रसुवा बाढ़ीबाट प्रभावित 15 पालिकालाई उद्धार राहत तथा पुनर्स्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ। प्रभावित 15 पालिकालाई संकटग्रस्त क्षेत्रमा घोषणा गरेर उद्धार खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुनर्स्थापनामा जोड़ दिने उहाँको भनाइ छ। विद्युत, दूरसंचार तथा संचार टावर, सड़क र खानेपानी लगायत दैनिक जीवनयापनका लागि आवश्यक संरचना तत्काल मरमत तथा स्थापना गर्ने उहाँले बताउनुभयो। त्यससँगै स्थायी आवास, निजी आवास निर्माण तथा दीर्घकालीन पुननिर्माण र पुनर्स्थापना काम अघि बढ़ाइने उहाँको भनाइ छ। तत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई 1 करोड़ तथा धादिङलाई 50 लाख रूपियाँ बुधबार हिजो नै रकम जिल्लामा पठाएको उहाँले बताउनुभयो। रकम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत आवश्यकता अनुसार खर्च गर्न सकिने गरी अधिकार प्रत्यायोजन गरेको पनि उहाँले बताउनुभयो। सरकारले रसुवा, नुवाकोट र धादिङका पालिकालाई 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले हैदराबाद किंग्स मेन्स एकाडेमीसँग 31 रनले पराजित भयो। त्यसअघि टस हारेर ब्याटिङ गरेको किंग्स मेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। नेपाल एका नारायण जोशीले 2 विकेट लिए। अब नेपाल एले लीग चरणमा 1 खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अंक सहित तालिकाको 7 औं स्थानमा छ।
4: र एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछि आएको मलेसियाले 40 ओभर 1 बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर 1 बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: हिजो भोटेको सीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो। 910 जना सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाईमा।
4: बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन।
5: राहत संकलन र वितरणमा अनियमितता रोक्न एकद्वार प्रणाली लागू। प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा सीमा नलाग्ने। राहत घोषणा र उपलब्ध गराउने क्रम शुरू।
4: भोटेपछि बाढ़ीपछिको उद्धार र राहत कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई। आवश्यकता अनुसार सहयोग गर्न तयार।
5: र टप इन टी20 क्रिकेट श्रृंखलामा नेपाल एको तेस्रो हार।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदीतटीय क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनुहोला। नमस्कार।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
3: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
4: ल यतिको लागि पनि चिन्ता किन भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल सारी ब्लाउजको कपडा सँगै तन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राज फन रुक्मणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 98681-0693 तपाई सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ छैन।

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि मरेको नहुन सक्छ त्यस्तो अवस्थामा नचलाउने,
1: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
0: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
1: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल मेडिकल सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला साँझको 7 बजेको छ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल, ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जन

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
1: राजवंशी मेडिकल हल घुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं

0: आपत्ति कार्यका आगामी योजनामाथि छलफल गरिएको छ। बैठकमा प्रहरी अधिकृतहरू सम्बन्धित विभागका प्रमुखहरूबाट प्राप्त सुझाव र स्थलगत अवस्थाको जानकारीका आधारमा आवश्यक जिम्मेवारी निर्धारण तथा प्रहरी जनशक्तिको प्रभावकारी परिचालन बारे योजना तय गरिएको छ। सम्बन्धित प्रहरी अधिकृतहरूलाई आवश्यक जिम्मेवारी तथा कार्यक्षेत्र तोकी प्रहरी महानिरीक्षक कार्कीले प्रत्यक्ष निर्देशन तथा आवश्यक कार्यदेश प्रदान गर्नुभएको छ। विपद प्रति कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विपद प्रति कार्य समन्वय डेस्क स्थापना गरी खोजी उद्धार तथा व्यवस्थापन कार्यलाई आवश्यक समन्वय सहित अगाडि बढाइएको छ। साथै प्रहरी महानिरीक्षक कार्कीले संचार तथा भर्चुअल माध्यमबाट स्थलगत टोलीसँग प्रत्यक्ष सम्पर्कमा रही आवश्यक निर्देशन तथा समन्वय गरिरहनु भएको छ। विपद उद्धार तथा व्यवस्थापनका लागि नेपाल प्रहरीका 3,318 जना सुरक्षा कर्मी परिचालन गरिएको छ। नागरिकको सुरक्षालाई केन्द्रमा राख्दै आवश्यक उद्धार तथा प्रति कार्य निरन्तर अघि बढाइएको छ।
1: भोटेकोसीमा आएको बाढ़ीका कारण विभिन्न जिल्लाहरू प्रभावमा परेको अवस्थामा नेपाल प्रहरीले तत्काल उद्धार तथा खोजी कार्यलाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन, मुचुल्का लेखन तथा कानूनी सहायता एवं प्रभावकारी समन्वयको लागि प्रहरी नायब महानिरीक्षक सुदर्शन कोइराला सहितको विभिन्न टोली परिचालन गरिएको छ। रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको समग्र गतिविधि लगायत वस्तुस्थिति सम्बन्धमा जाहेर गर्न आपतकालीन समन्वय केन्द्र स्थापनार्थ नेपाल प्रहरी प्रधान कार्यालयमा बेस रहने गरी प्रहरी नायब महानिरीक्षक कोइराला सहितको टोली परिचालन गरिएको छ। यसै गरी काठमाडौँ उपत्यका स्थित विभिन्न अस्पतालहरूका समन्वय अधिकृतहरूसँग समन्वय गर्नुका साथै समग्र प्रहरी परिचालन गर्ने गरी शिक्षण अस्पताल महाराजगंजमा कमाण्ड पोस्टमा रहने गरी प्रहरी नायब महानिरीक्षक ओम बहादुर राणाको कमाण्डमा टोली परिचालन गरिएको छ। यसै गरी विभिन्न स्थानमा भएको घटनास्थलमा उद्धार एवं राहत कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर छवराको कमाण्डमा केनाइन तालिम प्राप्त कुकुर सहितको टोली परिचालन गरिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनीको कमाण्डमा चारजनाको टोली कानूनी सहायताको लागि परिचालन गरिएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईको कमाण्डमा पाँचजनाको टोली सम्पर्कविहीन भएका प्रहरी कर्मचारीहरूको खोजतलासको लागि सम्बन्धित प्रहरी कर्मचारी तथा निजको परिवारसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ।
0: प्रहरी वरिष्ठ उपरीक्षक योग बहादुर पालको संयोजकत्वमा छ जनाको टोली शव व्यवस्थापनको लागि परिचालन गरिएको छ भने प्रहरी उपरीक्षक निर्मल बुढा थोकीको संयोजकत्वमा 15 जनाको टोली घटनास्थलमा राहत वितरण सहायताको लागि परिचालन गरिएको छ। प्रहरी उपरीक्षक राजकुमार सिलवालको कमाण्डमा चारजनाको टोली मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकहरूको शव विमानस्थलमा प्राप्त हुन आउने अवस्थामा शवको सुरक्षित व्यवस्थापन, पहिचान, सम्बन्धित निकाय तथा मृतकका आफन्तसँग आवश्यक समन्वय एवं अन्य आवश्यक कार्यको लागि हेल्प डेस्क स्थापना गरी कार्य सञ्चालन गर्न परिचालन गरिएको छ। प्रहरी उपरीक्षक रविन श्रेष्ठ र प्रहरी नायब उपरीक्षक कमल बेलवासीलाई समन्वय अधिकृत तथा प्रहरी नायब उपरीक्षक अनिल ठाकुरलाई अन्य सुरक्षा निकायसँग समन्वय गर्नका लागि समन्वय अधिकृतको रूपमा खटाइएको छ। यसै गरी प्रहरी नायब उपरीक्षक हिरेन्द्र बहादुर रोकाएको कमाण्डमा 12 जनाको टोलीलाई नुवाकोट तर्फ र प्रहरी निरीक्षक काशीराज थापाको कमाण्डमा 9 जनाको टोलीलाई चितवनतर्फ घटना सम्बन्धी मुचुल्का तयार गर्न परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर छन्द बहादुर बुढा थोकीको कमाण्डमा 22 जना चिकित्सक टोली रसुवातर्फ पठाइएको छ। विपद व्यवस्थापन तालिम केन्द्र सामाखुशीबाट 34 जना र बागमती प्रदेश विपद व्यवस्थापन गुल्मा हेटौँडाबाट 15 जना दक्ष प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। साथै बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि 4 ड्रोन परिचालन गरिएको छ। शव शनाखतको लागि नेपाल प्रहरीको वेबसाइट पेजबाट आवश्यक जानकारी लिन सकिनेछ। नेपाल प्रहरीले बाढ़ी तथा विपद प्रभावित जिल्लाहरूमा उद्धार, खोज तथा राहत कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सिनियर प्रहरी अधिकृतहरूलाई फोकल पर्सनको रूपमा थप परिचालन गरेको छ। जस अनुसार प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरे जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँ, प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल जिल्ला प्रहरी कार्यालय धादिङ, प्रहरी नायब उपरीक्षक अनिल पण्डित जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ जिल्ला प्रहरी कार्यालय गोर्खा, प्रहरी निरीक्षक मनिष श्रेष्ठ जिल्ला प्रहरी कार्यालय चितवन, प्रहरी निरीक्षक दिल्ली राज सापकोटा जिल्ला प्रहरी कार्यालय रसुवा र प्रहरी निरीक्षक वीर बहादुर बुढा ऐरलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थप खटाइएको छ। रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत 28 जना प्रहरी हालसम्म सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीले सम्पर्कविहीन प्रहरी तथा बाढ़ी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। अहिलेको अवस्थामा नागरिकहरूलाई नदी तथा खोलाको किनार, बाढ़ी प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा नेपाल सरकार तथा सुरक्षा निकायबाट जारी सूचना र निर्देशन पालना गर्नुहुन नेपाल प्रहरी विशेष अनुरोध गर्दछ।

0: रसुवा भोटेको सीमा आएको बाढ़ीका कारण देशका विभिन्न स्थानमा कठिन परिस्थिति सृजना भएको छ। यस्तो अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह तथा अन्य सम्बन्धित सम्पूर्ण संयन्त्र उद्धार खोजी तथा राहत कार्यमा निरन्तर खटिरहेका छन्। जोखिममा परेकाहरूको उद्धार गर्न, हराइरहेका नागरिकहरूको खोजी गर्न र प्रभावित नागरिकसम्म राहत पुर्याउन सुरक्षाकर्मी तथा उद्धार टोलीहरू सक्रिय छन्। त्यसैले यस कठिन घड़ीमा आत्तिनो होइन, धैर्य गर्न अनुरोध छ। एक अर्कालाई सहयोग गरौं, अफवाहमा विश्वास नगरौं, सुरक्षित स्थानमा बसौं, उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक सहयोग गरौं। यो दुःखको घड़ी हो, तर हामी एक्ला छैनौं। सम्पूर्ण राज्य संयन्त्र विपद प्रभावित नागरिकको उद्धार सुरक्षाका लागि मैदानमा छ। बर्खायामको समयमा बाढ़ी पहिरो डुबान हुने हुँदा भौतिकसँगै मानवीय क्षति पनि हुन सक्छ। त्यो क्षतिबाट बच्नका लागि हामीले पहिले नै सावधानी अपनाउन जरूरी हुन्छ। बाढ़ी पहिरो डुबान जति बेला पनि आउन सक्छ, त्यसैले घटना घट्नु अघि नै तयारी गर्नु अत्यन्तै जरूरी हुन्छ। त्यसका लागि रेडियो, टीभी वा सामाजिक सञ्जालमा आउने समाचारहरूबाट पनि आफू बस्ने ठाउँको मौसम कस्तो हुन्छ भनी थाहा पाउन सकिन्छ। त्यसबाहेक जल तथा मौसम विभागको हटलाइन नम्बर 1155 सम्पर्क गरेर पनि मौसम सम्बन्धी जानकारी लिन सकिन्छ। त्यस्तै प्रत्येक घरमा आपतकालीन किट तयारी अवस्थामा राख्नुपर्दछ। जस्तै लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचारका सामग्रीहरू र लाल पूर्जा, नागरिकता, जन्मदर्ता जस्ता महत्वपूर्ण कागजातहरू पानी नपस्ने ब्यागमा सुरक्षित राख्नुपर्छ। यसै गरी आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढ़ी पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नुपर्छ। घर अथवा बस्ती वरपर पानी जम्न नदिने, ढल, नाला र कुलोहरू खुल्ला र सफा राख्ने निकास प्रणाली बनाउने, जराले माटो समात्ने बोट बिरुवा रोप्ने, भिरालो डाँडा वा पहाड़को मुनि बस्ती नबसाल्ने, पहिला पहिरो गएका स्थान अथवा हाल पहिरो खस्न शुरू भएको ठाउँमा नबस्ने र नदी नालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने गर्नुपर्छ। यस्तै पानी परेका बेला हुचा भूभाग, नदी, खोला, खोल्सा आदिमा नजाने तथा बाढ़ी पहिरो आउन लाग्यो भने जोखिम मोलेर बस्नु हुँदैन। त्यसै गरी मोबाइलमा अत्यावश्यक फोन नम्बरहरू सेभ गरेर राख्नुपर्छ। जस्तै नेपाल प्रहरीको 100, एम्बुलेन्सको 102, विपद हेल्पलाइनका लागि 1149 र मौसम सम्बन्धी जानकारीका लागि 1155 सम्पर्क गर्न सकिन्छ। त्यस्तै आफ्नो वडा कार्यालय र नगरपालिकाको नम्बर पनि राख्नुपर्छ, जसले गर्दा आपत विपद पर्दा सम्पर्क गर्न सजिलो हुन्छ।
1: बाढ़ी, पहिरो, अन्य विपदका बेला जोखिमपूर्ण स्थानमा गएर फोटो भिडियो खिच्ने, भीड लाग्ने वा बाढ़ीले बगाएर ल्याएका वस्तु उठाउने प्रयास नगर्नुहोस्। एउटा फोटो वा भिडियोका लागि आफ्नो जीवन जोखिममा नहालौं। घटनास्थल मनोरञ्जन वा रमाइलोका लागि जाने ठाउँ होइन। तपाईँको एउटा असावधानीले तपाईँ मात्र होइन, तपाईँलाई उद्धार गर्न खटिएका सुरक्षा कर्मीको जीवन समेत जोखिममा पर्न सक्छ। घरमा तपाईँलाई सुरक्षित फर्किएको हेर्न प्रतीक्षामा परिवार बसेका हुन्छन्। त्यसैले केही क्षणको रमाइलोको लागि वा भ्युजका लागि आफ्नो जीवनलाई जोखिममा नहालौं। सुरक्षित स्थानमा बसौं, जोखिमपूर्ण स्थानबाट टाढा रहौं, उद्धार तथा सुरक्षा कार्यमा सहयोग गरौं, अपुष्ट सूचना र अफवाह नफैलाउं। भ्युज भन्दा जीवन ठूलो छ, एकछिनको जिज्ञासा भन्दा परिवारको खुशी ठूलो छ। सावधानी र सतर्कता नै सुरक्षाको पहिलो कडी हो।
2: होइन दाई भाउजू, बिहान बिहानै कता जान लाग्नु भयो?
3: हामी त तल खोलातिर पो जान लागेको त मिनेश, अब पनि जान गयो हिँड है।
2: खोलातिर रे, किन नि?
3: अब हिजोको बाढीले माछा र दाउरा बगाएर त पक्कै ल्याए होला नि, अनि म माछा मार्न हिँडेको, भाउजू चाहिँ दाउरा बटुल्न हिँडे, किन कहाँ जानु?
2: होइन भरत दाई, तपाईँलाई ज्यान ठुलो कि दाउरा र माछा ठुलो? हँ,
3: ज्यान पाल्न खान पर्यो भाइ, खानालाई दुःख गर्नु पर्यो, दुवै ठुलो भन्नु पर्यो होला नि भाइ।
2: कुरा त्यस्तो होइन नि दाई, ज्यानै जोखिममा राखेर किन जानुहुन्छ त? त्यसमा पनि त्यो खोलाको छेउछाउ नजानु भनेर नेपाल प्रहरीले माइकिङ गर्दै हिँडेको छ। तपाईँ भने यसो भन्नुहुन्छ, बाँच्यो भने जसरी पनि जीवन त चलिहाल्छ नि।
1: त्यही त, मिनेश बाबुले भनेको कुरा एकदमै ठिक हो बुढा, नजानु होला, ज्यान भन्दा ठुलो के नै छ र, आफू बाँचे पो संसार देख्न पाइन्छ।
2: हो नि भाउजू, अस्ति सुनिल दाईलाई पनि नजानु भन्नु भन्दा भन्दै अटेर गरेर मुढा टिप्न जाँदाखेरि खोलाले बगाएर तलसम्म पुऱ्याएको थियो। धन्न बेलैमा प्रहरी आएर उद्धार गरेर बाँच्नु भयो।
3: कस्तो डराउने कुरा पो गर्यो मिनेश तिमीले त भो, हामी पनि जान्नौ ल, फर्क्यौ है बुढी।
2: बर्खाको समय छ, कुनै पनि दुर्घटना नहोला भन्न सकिन्न, त्यसैले यस्ता कुरामा सावधानी अपनाउनु पर्छ। आगो र पानीसँग कहिले खेलाची गर्नुहुन्न है दाई।
1: हवस् त श्रोता, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना भद्राचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: एकुपंक्चर एकुपंक्चर पद्धतिबाट ठीक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-535-105 र 97-53-00-450। रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भोरीगाउँ बजार, बर्दिया।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही भाद्र 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: यो साल त ढुक्क भयो है बुढी।
5: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
4: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
6: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
7: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
8: होइन दिदी, किन निराश भएर बस्नु भएको?
9: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
8: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
10: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनसादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
2: नरेश सुनसादी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनसादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।
11: हो त नि रेडियो टाइगर आयो।
12: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ सिंह।

0: ओई सन्जो, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन शपिङ सेन्टरमा पा जाए। ओ महाराजे, म फेरि नमन शपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
2: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: पहल गर्छ।
1: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
2: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँहरूलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
1: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
2: अब हामी पनि त्यसै स्थानमा छौ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनु भएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर अवस्थालाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट त्यो कुराहरू आइरहेको छ।
1: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
3: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हरियालले चाहिँ जानकारी दिनुभएको छ।
1: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
3: चितवनको अस्पतालहरूमा 30 भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
1: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
3: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। शव पहिचान गर्नको लागि शवमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
1: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
4: 2 वडा 90% क्षति छ, 5 वडा तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित पहिले सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसरी उहाँलाई चाहिँ अब सही ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अन्त्येष पछाडि लासलाई ल्याउने काम हो।
1: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको?
4: काउन्टेड छैन। अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो चाहिँ उपाध्यक्ष, 2 वडाध्यक्ष, 1 कार्यपालिका सदस्य, कर्मचारीहरू नै ठुलो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनु लागेको छ, अब ठुलो छ
1: कार्यालयहरू तपाईँहरूको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्,
5: माथिबाट त सबै लगिसक्यो, अब मान्छेहरूको त अब थुप्रै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो भाती पनि छैन।
1: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा केही भएको छ कि छैन?
5: परिवार त के भन्नु त अब अध्यक्ष पनि भिडियो निकोलाले नि भुलेर नाति चाहिँ भाग्नु सकेछ, वडाले चाहिँ वारमा जाँदाखेरि अनि वार पस्ने साथमै लगेरछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
1: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
6: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम सुरु गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ, बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग

0: त्यो बोर्डर पोइन्टमा को को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधि हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौँ। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौ। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौँ र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ भनेपछि त्यो संख्या चाहिँ हामी एकिन हुन सकेका छैनौ।
1: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल
2: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मीडियाहरूबाट एकैचोटि बज्न सक्ने जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो
3: साइरनहरू त्यस्तो थियो कि थिएन,
2: केही केही ठाउँमा छन् स्पेसली हाइड्रो पावरको इन्स्टलेसनहरू गरेको ठाउँमा, तर साइरन प्रणालीहरूलाई पालिकामा छ भने पालिका नियन्त्रित पनि हुनु पर्यो, जिल्ला आपतकालीन केन्द्रले पनि बजाउन सक्ने मिल्ने, त्यसलाई प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
3: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घण्टाभित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
2: सेकेन्ड सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौँ होइन। त्यो सँगसँगै अहिले भने सिस्टम बनाएर हत्या हामीले दुई मिनट अगाडि खबर पाउँथ्यो होला, दुई मिनटमा हामीले ज्यानसम्म बढ्थ्यो होला, त्यो घर बार पुल पुलिसहरू त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेभल जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बसालसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: गर्जन सँगै बाघ झै रेडियो टाइगर 99.2 MHz।
5: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौं। शुभरात्री।